गर्न छुट्टै कानून निर्माणको प्रक्रिया अगाडि बढ़ाएको छ। यसका लागि अन्तर्राष्ट्रिय अभ्यास हेरेर बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा उमेरगत प्रतिबन्ध लगाउने समेत नीतिगत व्यवस्था गरिएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नहरूको जवाब दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूलाई थप व्यवस्थित गर्न तथा नियमन नीतिगत एवं कानूनी सुधारको तयारी भइरहेको बताउनु भएको हो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले आम संचार माध्यम र सामाजिक सञ्जालमा हुने गलत तथा भ्रामक सूचना सम्प्रेषणलाई रोक्न आम संचार विधेयक तथा प्रेस काउन्सिल विधेयकमा तर्जुमा भइसकेको र छिटै सदनमा पेश गरिने पनि जानकारी गराउनु भएको हो। प्रेस काउन्सिल नेपाललाई थप अधिकारसँग सशक्त बनाउन नयाँ विधेयक ल्याएको उल्लेख गर्दै मात्र तिमल सिन्हाले कानून बनेपछि पत्रकारिता कानून आचरण संहिता कार्यान्वयन र मर्यादित पत्रकारितामा प्रवर्धनमा प्रेस काउन्सिलको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ। साइबर अपराध र वित्तीय ठगी नियन्त्रणका लागि संचार मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्यूरो, नेपाल प्रहरी संचार प्राधिकरणका बीच समन्वय भइरहेको पनि बताएको छ। विश्वको विभिन्न मुलुकले बालबालिकालाई सामाजिक सञ्जालको कुलत र जोखिमबाट जोगाउन लागू गरिएको उमेरमा प्रतिबन्ध तथा नियमनकी मापदण्डका असल अभ्यास अध्ययन गरेर नेपालमा पनि सोही अनुसार आवश्यक कानूनी प्रबन्ध मिलाइने मन्त्री तिमल सिन्हाले उल्लेख गर्नुभएको छ। निवर्तमान सभापति नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले आफूले नेपाली कांग्रेसको पार्टीको 15 महाधिवेशन तयार गरिएको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ। देउबाको हस्ताक्षर रहेको पत्र मंगलबार नेपाल निर्वाचन आयोगमा बुझाएको र आयोगमा दर्ता भएको नेता एनपी साउतले जानकारी दिनुभएको छ। आयोगले पसिन देउबा समूहको पनि देउबा समूहको कार्यतालिका पत्र मंगलबार पत्र प्राप्त गरेको जानकारी दिएका छन्। पत्रमा असोज 15 गतेदेखि वडा अधिवेशन शुरू हुन्छ र 21 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकामा विवरणमा उल्लेख गरिएको छ। यसै गरी देउबा समूहले असोज 15 गते अर्थात आजको दिनमा वडा अधिवेशन, असोज 20 गते गाउँ गाउँ नगरपालिका अधिवेशन, असोज 23 गते प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, कार्तिक 15 गते जिल्ला महाधिवेशन तथा मंगसिर 4 गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएर सार्वजनिक गरेको छ। त्यसपछि मंगसिर 21 गतेदेखि 23 गतेसम्म काठमाण्डुमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका समूहले बाहिर ल्याएको छ। कांग्रेसभित्रको समानान्तर रूपमा फरक फरक महाधिवेशन प्रक्रिया अगाडि बढ़ाएको छ। संस्थापनले यसअघि असोज 18 गतेदेखि 15 महाधिवेशन गर्दैछ भने त्यस विरूद्ध देउबा समूहले पनि छोटै महाधिवेशन गर्न लागेको छ। कांग्रेसमा आधिकारिकताका विषय भने विवादमा रहेका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अनुसार कोषमा हालसम्म मौजूदा रकम 16 अर्ब 55 लाख 33,468 रूपियाँ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंकहरूमा मौजूदा 12,05,99,729 रूपियाँ र हिमालय बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,71,06,822 रूपियाँ अमेरिकी डलर पुगेको छ भने नेपाल सरकारको उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढ़ेर आए पनि नेपाल आयल निगमले उपभोक्ता मूल्यमा नबढ़ाउन निर्णय गरिएको छ। भोटेकोशीको विनाशकारी पहिरो र आसन्न चाडपर्वलाई मध्यनजर गर्दै निगमले मूल्य यथावत राखेर परीक्षक 3 अर्ब 20 करोड़ रूपियाँ भन्दा बढ़ी घाटा बिहोर्ने भएको छ। निगम संचालक समितिको हिजो बसेको बैठकले 2083 असोज 15 बिहान 12:01 बजेदेखि लागू हुने गरी साबिकै खुद्रा बिक्री मूल्यमा कायम राख्ने जनाएको छ। मध्य पूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य अवस्थित बनेपछि
अस्थिर बनेपछि आईओसीले असोज पन 14 गते पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलको प्रति लिटर 20 रूपियाँ 44 पैसा, डिजलमा 20 रूपियाँ 21 पैसा र मट्टीतेलको 15 रूपियाँ 96 पैसा बढ़ेर आएको थियो। त्यसै गरी हवाई इन्धनको प्रति लिटर 18 रूपियाँ 66 पैसा र खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 81 रूपियाँ 32 पैसा मूल्य बढ़ेको थियो। तर भटेको श्री बाढ़ीको पहिरोले सृजना गरेको विषय परिस्थिति नजिकिँदै जाँदा गरेको चाडपर्व तथा आम उपभोक्तालाई हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरिएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा बढ़ेको तेलको मूल्य यहाँ समायोजन नगर्दा निगमलाई 15 दिनमा मात्रै करिब 3,20,38,00,000 रूपियाँको घाटा देखिएको छ र यसैबीच अन्तर्राष्ट्रियको हवाई इन्धन भने पोखरा र भैरहवा विमानका लागि नाफा नोक्सान नहुने बिन्दुमा बिक्री मूल्य तोकिएको छ। नेपाली श्रमिक भर्नका लागि लागू गरिएको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWMSबाट नेपालका सूचीकृत म्यान पावर कम्पनीहरूलाई हटाउन नेपालले आग्रह गरिएको छ। नेपालमा 25 कम्पनी र सहायक 250 कम्पनीका निवेदकका आधारमा सरकारले मलेसिया सरकार समक्ष पत्र पठाएको छ। श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागले छनौट प्रक्रियामा भएको संलग्नताका बारेमा छानबिन अगाडि बढ़ाए पनि ती कम्पनीहरूले आफूहरू उक्त प्रणालीमा आबद्ध हुन नचाहेको भन्दै भदौको पहिलो साता मन्त्रालयमा लिखित निवेदन दिएका थिए। विभागले सूचीकृत म्यान पावर कम्पनीहरूलाई 7 दिनभित्र FWCMS प्रणालीलाई आफूहरूले काम गर्न नचाहेको जानकारी इमेल मार्फत पठाएको विवरण बुझाउन समेत पत्रचार गरिएको छ। म्यान पावर कम्पनीहरूकै आग्रहमा आधारमा श्रम मन्त्रालय परराष्ट्र मन्त्रालय मार्फत मलेसिया कूटनीतिका पत्र पठाएको श्रम मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले बताउनु भएको छ। उहाँले दुई देशबीचको श्रम सम्बन्धमा देखिएको यो जटिलता उच्च तहको सम्बन्धमा संवादमा सकारात्मक रूपमा समाधान हुने विश्वास व्यक्त गरिएको छ। मलेसिया रोजगारीको विषयमा दुवै देशका प्रधानमन्त्री तहमा समेत छलफल भइसकेका छन्। दुई देशमा प्रधानमन्त्री तहमा छलफल नेपालमा श्रम मन्त्री रामजी यादव र मलेसियाका मानव संसाधन मन्त्री रहमान रामकृष्ण बीच टोलीमा संवाद टेलिफोन संवाद भएको छ। संवादमा मन्त्री यादवले सूचीकृत कम्पनीहरू प्रणालीबाट बाहिरिन नचाहेको जानकारी गराउँदै नेपालका इजाजत प्राप्त सबै म्यान पावर कम्पनीलाई उक्त प्रणाली खुल्ला गर्न आग्रह गरिएको थियो। मलेसियाले FWCMS नेपाल प्रणालीले श्रमिक भर्न प्रक्रियालाई सरकारको निगरानीमा ल्याउने बिचौलिया र ठगी नियन्त्रण गर्ने अवैध शुल्क रोक्ने दावी गर्दै आएको छ। यसपालिको दशमीमा 10 लाखसम्मको यात्रुले काठमाडौँ उपत्यका छाडेर आफ्नो गाउँ फर्किने अनुमान गरिएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले 2083 दशैं पर्वका लागि सार्वजनिक गरेको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वधार मन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ। समिति सभापति आशिष गोजरेल सहित सांसदहरूको टोलीले प्रतिवेदन बुझाएको छ। प्रतिवेदनको अनुसार यस वर्ष दशमीमा न्यूनतम 6 लाखदेखि अधिकतम 10 लाखसम्म यात्रुले काठमाडौँ उपत्यका बाहिर यात्रा गर्ने अनुमान गरिएको छ। यी मध्ये दशैं शुरू हुनु दिन अघिको तुलनामा घटना घटस्थापनाको दिन अत्याधिक चाप हुने अनुमान प्रतिवेदनको छ। दशैं शुरू भएपछि भने फूलपातीका दिन अधिक हुनेछ। त्यसै गरी समितिले गरेको अध्ययन अनुसार घटस्थापनाको दिन न्यूनतम 45,000देखि अधिकतम 68,000 यात्रुले काठमाडौँ छोड्ने अनुमान छ। फूलपातीको दिन यो संख्या 1,13,000 पुगेको छ भने यो यात्रु ओरार र 7,000 माथि सवारी साधन चल्नेछ। फूलपातीको दिन 13-20% यात्रुले काठमाडौँ छाड्ने अनुमान गरिएको छ र दशमीको दिन भने यो संख्या 4% झर्ने अपेक्षा छ। ट्राफिक प्रहरीको विगतको तथ्याङ्कको आधारमा समितिले यो प्रक्षेपण गरिएको छ। यो संख्या अझै बढ़न सक्ने अनुमान गरिएको यातायात व्यवसायको छ र सभापति गजरुवेलले समितिले विगतका अभ्यास समेतको अध्ययन गरी विस्तृत प्रतिवेदन तयार पारी सरकारलाई बुझाएको समेत जानकारी गराएका छन्। खबरमा अब विदेशको खबर। दुई दशक भन्दा लामो युद्धमा 4,500 अमेरिकी सैनिक मारिएको देशबाट हुन लागेको यो फिर्तालाई इरानी र उसका सहयोगीहरूलाई जितको रूपमा मनाएको छ। दुई दशक भन्दा लामो युद्धमा 4,500 अमेरिकी सैनिक मारिएको देशबाट हुन लागेको यो फिर्तालाई इरान र उसका सहयोगीहरूले जितको रूपमा मनाएका छन्। इरान र उसका सहयोगीहरूको अहिले इराकमा गहिरो प्रभाव छ। इराकी सुरक्षा विज्ञहरूको अनुसार फिर्ता
2024 राष्ट्रपति जो बाइडेनको पालमा तय भएको थियो। इरान विरूद्ध युद्ध लड़िरहेको भए पनि डोनाल्ड ट्रम्पको प्रशासनले उसलाई अगाडि बढ़ाएको हो। यसले तेहरन र उसका भक्त शक्तिशाली सहयोगीहरूसँग खुल्ला वातावरण दिन सक्ने भएका छन्। साझा खबरमा अब खेल खबर। आईसीसी टी20 विश्वकप एसिया छनौटको तयारीका रूपमा रहेका भ्रमणमा रहेको भूटानको टोली विरूद्ध गण्डकी प्रदेशले दोस्रो जीत दर्ता गरेको छ। गण्डकी प्रदेशले भूटान विरूद्ध 64 रनको जीत दर्ता गरेको छ। पोखरा रंगशाला टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित विश्व ओभरमा 7 विकेट गुमाउँदै 169 रन बनाएको हो। साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। विविधताका आधारमा मुलुकको विकासमा योगदान दिन प्रधानमन्त्रीको आग्रह। मुनाङको हिमलुङ हिम पहिरोमा बेपत्ता थप 3 जनाको शव फेला। सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानून ल्याउँदै सरकार। उमेरगत प्रतिबन्ध लगाउने तयारी। देव समूहले निर्वाचन आयोगले बुझायो महाधिवेशनको कार्यतालिका। भारतबाट पेट्रोल र डिजलको प्रति लिटर 20 रूपियाँले बढ़ेर आयो। नेपालमा यथावत। इराकबाट 2 दशक पछि फर्कियो अमेरिकी सेना। आईसीसी टी20 विश्वकप एसिया छनौटको तयारीका रूपमा रहेको नेपाल भ्रमणमा भूटान विरूद्ध गण्डकीको दोस्रो जीत। आजका खबर अहिलेलाई यति नै। अर्को खबरको साथमा बिहान 9 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 15 गते बिहीबार, अक्टोबर 1 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको पञ्चमी तिथि, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, राष्ट्रिय चलचित्र दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवाको भोटेकोशी बाढ़ीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी। उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय। लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित।
1: मुलुकको विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह। भूमिगत विद्युत वितरण प्रणाली संचालनमा ल्याइने। भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित।
0: कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झुलुङ्गे पुल चुडियो। पातिभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटकहरू मारमा।
1: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी। फ्रान्समा हजारौं कर्मचारी विद्यार्थी सड़क प्रदर्शनमा। ल्याटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको युनिसेफको दावी।
0: र विश्व एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन। कास्तेमै सीमित रहेर फर्कियो क्रान्ते र कबड्डीको टोली। गण्डकीसँग भूटान लगातार दोस्रो पटक पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, रसुवाको भोटेकोशी बाढ़ीपछि उद्धारसँगै अब पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको घोषणाको प्रसंग।
1: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज तथा पुनर्प्राप्त का लागि अगाडि बढ़ाउने निर्णय गरेको छ। सिंहदरबार स्थित गृह मन्त्रालयमा गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा सम्पन्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको 37 बैठकले बाढ़ीले निम्त्याएको विषम परिस्थिति, खोज तथा उद्धार, राहत तथा अस्थायी बसोबासको समग्र समीक्षा गर्दै यस्तो निर्णय गरेको हो। बैठकमा भएका निर्णयका बारेमा जानकारी दिँदै प्राधिकरणका प्रशासकीय प्रमुख डाक्टर धर्मराज उप्रेती,
3: हालको खोज तथा उद्धार सर्च र रेस्क्यूको जुन अपरेशन छ, यो कार्यबाट अब खोज तथा पुनर्प्राप्ति अर्थात पुनर्लाभमा जाने सर्च एण्ड रिकभरी फेजमा हामी नयाँ फेजमा प्रवेश गरेका छौं। सर्चलाई कन्टिन्यू गर्दै गर्दाखेरि पनि सर्च र रिकभरी मिशनमा हामी प्रवेश गरेका छौं। बेपत्ता भएका व्यक्तिको थाई ठेगाना भएका सम्बन्धित स्थानीय तहले प्रमाणित गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उक्त विवरण प्रमाणित गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने र सोका लागि आवश्यक प्रक्रिया विपद प्राधिकरणले गर्ने भन्ने खालको पनि कुरा भएको छ। यसमा र बसोबासको सन्दर्भमा पनि भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री स्तरीय जुन निर्णय हुन्छ त्यो अनुसार गठित भएको एउटा समिति थियो। त्यो समितिले पनि परिवारको पुनस्थापनाको लागि उपयुक्त स्थानमा जग्गा पहिचान तथा खोजी गर्ने, समितिले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख भएका सम्भावित सुरक्षित स्थान देहाय अनुसार गर्ने भनेर चाहिँ सम्बन्धित स्थानीय तहको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय तथा सहजीकरणमा प्रतिवेदनमा उल्लेखित जग्गा मध्ये आवश्यकता अनुसार अस्थायी बसोबास निर्माणको कार्य विभिन्न साझेदार संस्थाहरू समेत परिचालन गरी पूर्वाधार विकास मन्त्रालयले गर्ने र साथै छनौट भएका सुरक्षित स्थानमा अत्यावश्यक पूर्वाधारहरूको व्यवस्था सम्बन्धित निकायले मिलाउने र सो सम्बन्धी विद्यमान कानूनी व्यवस्था आवश्यक परिमार्जनका लागि सम्बन्धित निकायले प्रक्रिया अगाडि बढाउने भन्ने कुरा पनि भएको छ।
1: बाढ़ीमा परि ज्यान गुमाएका नागरिकको क्षतिविक्षत विच्छेद शव पहिचानका लागि ठूलो परिमाणमा वैज्ञानिक विधिबाट फरेन्सिक परीक्षण भइरहेको छ। हाल 2 विधि विज्ञान प्रयोगशालामा कुल 3,685 फरेन्सिक नमूनाको डीएनए परीक्षण प्रक्रिया जारी रहेको र काठमाडौँको सामाखोसेस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा 1,957 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1,728 नमूना परीक्षणका लागि प्राप्त समेत भएका। यसबीच हाल भारतबाट 19, चीनबाट 15, दक्षिण कोरियाबाट 3 डीएनए विज्ञ तथा संयुक्त राज्य अमेरिकाबाट 3 र सिंगापुरबाट 2 समेत विज्ञ गरी पाँच देशका प्राविधिक टोलीहरू नेपालमा परिचालन भएको समेत प्राधिकरणले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा गत भदौ 10 गतेदेखि परिचालन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल लगायतका विभिन्न टोलीबाट हालसम्म भएका खोज, उद्धार र राहतका प्रयासका उपलब्धिको समीक्षा समेत बैठकमा भएको थियो। विपदको लामो समय बितिसक्दा जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून बन्दै गएको र कार्यक्षेत्रमा खटिएका उद्धार टोली तथा जिल्ला सुरक्षा समितिबाट समेत हालको खोज तथा उद्धारको चरण स्थगन गर्न सिफारिश भएकाले सरकारले अब स्रोत साधनलाई खोज तथा पुनर्प्राप्तितर्फ केन्द्रित गर्ने निर्णयमा समेत पुगेको बताइएको छ। मुलकी देवानी ऐन 2074 दफा 44 अनुसार सामान्य अवस्थामा कुनै सूचना बिना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मात्रै मृत्यु भएको मानिने कानूनी प्रावधान रहेको छ। यद्यपि सोही संहिताले विशेष अवस्था र उमेरका आधारमा 80 वर्ष उमेर पुगेको व्यक्तिको हकमा बेपत्ता भएको 5 वर्षपछि, युद्धस्थलमा खटिएको सैनिकको हकमा युद्ध समाप्त भएको 4 वर्षपछि र हवाई पानी जहाज वा सवारी दुर्घटनाको हकमा दुर्घटना भएको मितिले 3 वर्ष पूरा भएपछि मात्रै अदालतबाट मृत्युको न्यायिक घोषणा गर्ने व्यवस्था समेत गरिएको छ। त्यस्तै बाढ़ीका कारण घर बार गुमाएका नागरिकको अस्थायी आवास पुननिर्माण र पुनरुत्थानका लागि कार्यलाई तत्काल अगाडि बढ़ाउने समेत बैठकले निर्णय गरेको छ। हालसम्म प्राप्त विवरण अनुसार 7 स्थानीय तहका 278 परिवारले तत्काल अस्थायी टेन्टमा बस्न चाहेको समेत विवरण प्राप्त भएको प्राधिकरणले जनाएको हो। त्यस्तै बैठकले भोटेकोशी बाढ़ी र त्यसपछिका मनसून जन्य विपदका घटनामा प्रतिकूल मौसम र भौगोलिक विकटताका बीच पनि अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्थानीय प्रशासन, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, स्वास्थ्य कर्मी, स्वयंसेवक, निजी क्षेत्र, गैर सरकारी संघ संस्था, नागरिक समाज, जनसमुदाय र संचारकर्मीहरूप्रति पनि प्रशंसा गर्दै हार्दिक धन्यवाद समेत व्यक्त गर्ने बैठकले निर्णय गरेको छ।
0: यसैबीच भटेकोशी बाढ़ीको क्षतिमा परेको बीमा दावी मध्ये 12 असोजसम्ममा 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्ये 20,98,87,00,000 रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67,48,000 मात्रै भुक्तानी भएको बीमा प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी गएको 3-4 दिनमै बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ बराबरको बीमा दावी परेको थियो। यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। सुरुमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले सुरुमा धेरै दावी परेको थियो, तर पछि अवस्था सहज भएपछि सुरुको बीमा दावी घटेर 15-16 अर्बमा झरेको थियो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क पुनः बढ़ेर गत मंगलबारसम्ममा 20,98,00,000 रूपियाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ। यो तथ्याङ्क अझै बढ़ने पनि प्राधिकरणको भनाई छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9,41,58,00,000 बीमा दावी गरिएको छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4,41,45,00,000 दावी परेको छ। मोटर बीमामा 1,066 आवेदन परेका छन्। यसमा 3,07,93,00,000 रूपियाँको दावी परेको छ। पार वहन बीमा अन्तर्गत 104 दावीमा 2,45,51,00,000, अन्य बीमा अन्तर्गत 299 दावीमा 1,36,85,00,000 र स्वास्थ्य बीमा अन्तर्गत 28 दावीमा 22,52,00,000 रूपियाँ बराबरको रकम माग गरिएको बीमा समितिले जनाएको छ।
1: संसदको अर्थ समितिले पुँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सी कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्सी तथा डीसीएस एण्ड क्लियरेन्सका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नुपर्ने विषयमा सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको हो। समितिले कुनै पनि कम्पनीलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनुअघि कम्पनीको अवस्था राम्रोसँग जाँच गर्न धितपत्र बोर्डलाई निर्देशन समेत दिएको छ। कम्पनीको पुँजी पर्याप्तता, प्रविधि, खुद सम्पत्ति, वासलात, प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरेर मात्रै आईपीओको अनुमति दिनुपर्ने समितिले निर्णय समेत गरेको छ। यस्तो अवस्थाले आईपीओ भरेपछि कम्पनीको वास्तविक वित्तीय अवस्था कमजोर देखिने वा लगानी जोखिममा पर्ने अवस्थालाई नियन्त्रण गर्ने समितिले ठहर समेत गरेको छ। यसैबीच संसदको अधिवेशन अन्त्य हुने भएको छ। संघीय संसदको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको छ। मन्त्री परिषदको हिजो मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्तिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिश भएको बताउनुभयो। असोज 16 गतेदेखि अन्त्य हुने गरी सिफारिश भएको समेत उहाँले बताउनु भएको छ। संघीय संसदको चालू अधिवेशन वैशाख 18-28 गतेबाट शुरू भएको थियो। चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सुकेटार फाप्ले पार्टी सड़क 10 वर्षदेखि धुलाम्मे र हिलाम्मे हुँदा यात्रुलाई सास्दै
5: हिउँद लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेत्तै सेत्तै यो मुद्दो हिँडिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ, बर्खा लाग्यो यसरी हिलोले वार पार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नुपर्छ अलिअलि।
1: विधि विज्ञान प्रयोगशाला विधेयक पारित, कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झोलुङ्गे पुल चुडियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
7: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
6: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
7: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
6: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
7: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
7: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
8: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा कार्यकारीको दबाव र आन्तरिक शक्ति संघर्ष, दोहोरो संकटमा सर्वोच्च शीर्षकमा तुफान न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यकारीको हस्तक्षेप विरूद्ध सर्वोच्च अदालतमा अभूत पूर्ण एकता देखिएको छ, तर नेतृत्वप्रतिको पुरानो असन्तुष्टि र न्याय प्रशासन तथा सम्पादनमा बाह्य र आन्तरिक हस्तक्षेपका प्रश्नहरू भने पनि सहज रूपमा आइरहेका छन्। लेदुले पुरेको बस्तीमा जिउने आधारको खोजी शीर्षकमा सजना बराल र आर्या चन्दले लेख्नु भएको खबर प्रकाशित छ। पित्रावतीबाट देवीघाट फर्कदा बाटैमा पर्ने ढुङ्गी बजारमा गत बिहिबार झमझम पानी परिरहेको थियो। नरेश डंगोल र उहाँकी श्रीमती गमबुट लगाएर आधा खोलिएको सटरभित्र गैती, बेलचा र कुटोले धमाधम लेदो, गेग्रान र बालुवा पन्छाउँदै गर्नुभएको थियो। सर्वस्व गुमाएकाहरूका लागि लेदो मुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा, सम्मान र जिउने बलियो आधार बनेको देखिन्छ। त्यस्तै भित्रपृष्ठमा नागरिक उड्डयन प्राधिकरणको बजेट 31.73 अर्ब शीर्षकको खबर छ भने सहज बन्दै सड़क यातायात र जनजीवन शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई विमल खतिवड़ाले लेख्नु भएको छ। लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िन सकेको छैन। त्यस्तै भित्रपृष्ठमा छनौट सूची बाट बाहिरिने मेन पावर कम्पनीको निवेदन नेपालले मलेसिया पठायो शीर्षकको खबर होम कार्कीले लेख्नु भएको छ भने तितोपत्र ब्रोकरलाई चार वर्षमा विभाजन गरिँदै शीर्षकको खबर पनि प्रकाशित छ। बिजुली काटेर काठमाडौँमा भूमिगत बिजुली वितरण प्रणाली बनाइदै शीर्षकको खबर एग्गी बन्जारेले लेख्नु भएको छ। हिउँदको लोड व्यवस्थापनका लागि पनि 15 देखि 26 असोजसम्म विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गरिने नेपाल विद्युत प्राधिकरणको सूचनामा उल्लेख छ। त्यस्तै आजको कारोबारको पहिलो दशैंलाई नयाँ नोट साट्न सहजीकरण शीर्षकमा खबर छ। दशैं र तिहार नजिकैसँगै सर्वसाधारणले केन्द्रीय बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्। राष्ट्र बैंकले दशैं र तिहार लक्षित गर्दै नयाँ नोट साट्नका लागि मिति नतोकी नियमित नै सतही गर्ने व्यवस्था मिलाएको छ। त्यस्तै निर्यातको दोस्रो गन्तव्य अमेरिका शीर्षकको खबर पनि आजको कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ।
0: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली पठाइएको छ। धारमा गाउँपालिका सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली पठाइएको सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले सीआईएनसँग बताउनुभयो। संक्रमणका कारण दारमा गाउँपालिकामा मात्रै 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष रहेको जनाइएको छ। स्वास्थ्य कर्मीहरूका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक रहेका छन्। नागरिक दैनिकमा नोटबन्दी सम्भव छ शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ। कालो धनको सञ्जाल तोड्न र चुनावमा हुने आर्थिक चलखेल रोक्न प्रदेशसभा र स्थानीय तह निर्वाचन अघि 500 र 1000 दर रूपियाँका नोट प्रयोगमा रोक लगाउन सदनबाट माग भएपछि नोटबन्दीको राजनैतिक तथा आर्थिक बहस फेरि ताप्ने सम्भावना देखिएको उल्लेख छ। त्रिवेणीलाई आफ्नै सम्पत्ति थाम्न सकस शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर पनि छापिएको छ। भित्री पन्नामा वीरगंज महानगरको 4.21 अर्ब संशोधन बजेट शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको छ भने सिपदेखि रोजगारीसम्मको सेतु बन्दै मेला शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छ। इटहरीमा बुधबारदेखि शुरू भएको सिप तथा रोजगार मेलाको पहिलो दिन युवा पुस्ताको बाक्लो चहल पहल देखिएको उल्लेख गरिएको छ। 40 माइक्रोन मुनिका प्लास्टिक झोला प्रयोग नगर्न प्रमादेश शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा ल्याइएको प्रतिबन्ध देशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारका नाममा प्रमादेश जारी गरेको हो। सर्वोच्चले हिजो सार्वजनिक गरेको फैसला

0: लेख्नु भएको खबर छापिएको छ। नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्रै सीमित नरही संगठनको संरचनामै देखिन थालेको पनि उल्लेख गरिएको छ। देउबा समूहको ओडा अधिवेशन आज, निर्वाचन आयोगलाई जानकारी शीर्षकमा अर्को खबर छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि युवाहरूलाई नेतृत्वमा मौका दिने नीति लिएको छ। निजामती प्रहरी विधेयक अघि बढ़ाउने तयारी शीर्षकमा खबर छापिएको छ भने चुडियो दोधारा चाँदरी झोलुङ्गे पुल शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको छ। महाकाली पारीको भूगोललाई जोड्न 22 वर्ष अघि निर्माण गरिएको दोधारा चाँदनी झोलुङ्गे पुल चुडिएको हो। दोधारा चाँदनी नगरपालिकालाई कञ्चनपुरको सदरमुकाम महेन्द्र नगरसँग जोड्ने पुलको एउटा पिल्लर हिजो बिहान भाँसिएर पुल चुडिएपछि आवत जावत ठप्प भएको उल्लेख गरिएको छ। मनाङमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुग्यो, 9 जना अझै बेपत्ता शीर्षकमा रोहित राज पराजुलीले कास्कीबाट लेख्नु भएको छ। मनाङको नारपा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुगेको हो। हिम पहिरोमा परि बेपत्ता भएका 3 जनाको शव हिजो फेला परेसँगै मृत्यु हुनेको संख्या 7 पुगेको खबरमा उल्लेख गरिएको छ। जलविद्युत आयोजनामा बाढ़ीको असर, 620 मेगावाटका 19 परियोजना तत्काल संचालनमा नआउने शीर्षकमा मिलन कर्माले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा भने मुलुकको विकासमा योगदान दिन आग्रह शीर्षकमा लेखिएको खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको हो। विभिन्न प्राविधिक पृष्ठभूमिका सांसदसँग उहाँले हिजो छलफल गर्नुभएको हो। प्रभावकारी बन्यो पेन क्लिनिक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। चोटपटक, शल्यक्रिया, ढाड तथा जोर्नीको समस्या, क्यान्सर लगायतका विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको उल्लेख गरिएको छ। भित्री पन्नामा पराजुली सभापतिमा निर्विरोध निर्वाचित शीर्षकमा खबर छ। जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि गठित विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको हो। रासोपा नेता स्थानीय तह जाँदै शीर्षकमा खबर छापिएको छ भने भूमिगत विद्युत वितरण संचालनमा ल्याइने शीर्षकमा भित्रीपन्नामा खबर छ। बढ़ी उत्पादन दिने धान विकास गर्न लागिएको बारेमा पनि खबर छापिएको छ भने भारतको कर नीतिका कारण नेपाली जूट निर्यात प्रभावित हुने भएको बारेमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले रूस यात्रा गर्ने आफ्नो नागरिकका लागि नयाँ चेतावनी जारी गरेको छ। मन्त्रालयले अझै पनि रूसी सशस्त्र सेनामा भर्ना भएका भारतीय नागरिकको रिपोर्ट प्राप्त भएको भन्दै सो चेतावनी जारी गरेको हो। मन्त्रालयले भारतीय नागरिकलाई विदेशमा रोजगारीका अवसरहरू खोज्दा सावधानी अप्नाउन र अप्रमाणित व्यक्ति वा एजेन्टहरूबाट आउने प्रस्तावको स्वीकार नगर्न समेत चेतावनी दिएको छ। सार्वजनिक क्षेत्रमा कर्मचारीको तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा फ्रान्समा हजारौं कर्मचारी सड़कमा उत्रिएका छन्। शिक्षक, स्वास्थ्यकर्मी, अग्नि नियन्त्रक सहित सार्वजनिक क्षेत्रका कर्मचारीले देशभर एक दिने हड़ताल र प्रदर्शन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच शिक्षा क्षेत्रमा सुधारको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच केही स्थानमा हिंसात्मक झडप समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र ल्याटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको एक अध्ययनले देखाएको छ। सो प्रभावले गम्भीर खडेरी र बाढ़ीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफले जनाएको हो। एलनिनो एक प्राकृतिक रूपमा हुने जलवायु विषमताको परिस्थिति र भूमध्य रेखीय प्रशान्त महासागरमा सतहको तापक्रम बढ़ाउने र यसले हावा र वर्षाको ढाँचामा विश्वव्यापी परिवर्तन ल्याउने समेत विज्ञहरूले बताएका छन्।
0: साझा खबरमा अब खेल खबर। जापानको आइची र नागोयामा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपाललाई काँस्य पदक दिलाएको कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली हिजो स्वदेश फर्किएको छ। कराँतेमा एकमात्र काँस्य दिलाएका तेन्जिङ सहित नेपाली कराँते टोली बिहान र कबड्डी टोली साँझ फर्किएका हुन्। कराँते र कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ। एसियाडमा दोस्रो पटक सहभागिता जनाएको नेपाली महिला कबड्डीले उत्कृष्ट प्रदर्शन गरेको थियो। महिला कबड्डीमा 8 राष्ट्र सहभागी भएका थिए। विश्व एसियाडमा बुधबार जुडोको खेल शुरू भएको छ, तर नेपालका खेलाड़ीले जुडोमा पहिलो दिनमै निराशाजनक प्रदर्शन गरेका छन्। नेपालका छ जना मध्ये चार खेलाड़ीले कमजोर प्रदर्शन सहित पहिलो चरणबाटै बाहिरिएको रमेश सुवेदीले नयाँ पत्रिका दैनिकमा नागोया जापानबाट लेख्नु भएको खबर छापिएको छ। भूटानको राष्ट्रिय क्रिकेट टोलीले बुधबार हिजो दोस्रो अभ्यास

0: गण्डकी 11 64 रनले पराजित भएको छ। भुटानी टोलीको यो लगातार दोस्रो हार रहेको छ। नेपाली क्रिकेट टोलीका बायाँ हाते स्पिनर ललित राजवंशीले आईसीसी टी20 आई बलिङ वरियतामा एकपटक 38 स्थान फड्को मार्नु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बुधबार जारी गरेका सबै फर्म्याटको वरियता सार्वजनिक गरिएको हो। नयाँ वरियता अनुसार ललित आईसीसी टी20 आई बलिङमा 80 स्थानमा पुग्नु भएको छ। र नेपालले उपाधि जितका लागि आँट्न मिल्ने फुटबलको कुनै प्रतियोगिता छ भने त्यो साफ च्याम्पियनशीप नै हो। भलै नेपालले दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता अहिलेसम्म जितेको छैन, साफ च्याम्पियनशीप गुमाउँदै गरेको स्थिति छ। नेपाललाई सहभागी हुन दिइएको 30 सेप्टेम्बरसम्मको समयसीमा सकिएको छ।
1: विकास निर्माणका काममा ढिलाइ र नागरिकको शास्ति अझै तरेन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्यास फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब विकास निर्माणमा ढिलाइ र नागरिकको असन्तुष्टिको प्रसंग। लाखौंको संख्यामा दर्शनार्थी आउने ताप्लेजुङको पाथिपरामा यस वर्षको सीजन शुरू भएको छ। दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिम बुकिङ समेत धमाधम गर्न थालेका छन्। तर सुकेटा र काफ्ले पार्टी सड़क 10 वर्षदेखि धुलामी र हिलामी हुँदा तीर्थयात्री मात्र प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक यातायात तथा होटल व्यवसाय समेत मारमा परेका छन्।
4: पाथिभरा मन्दिरमा दर्शन गर्ने तीर्थयात्रीको चहलपहल बढ्दै गएसँगै सवारी साधनको आवागमन पनि बढ्न थालेको छ। तर सुकेटार काफ्लेपाटी सड़क खण्डको दुर्वस्थाले भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खराबपनले गन्तव्यमा पुग्न बढ़ी समय खर्चिनुपर्ने र यात्रुहरूले समेत बढ़ी भाड़ा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। एकजना अटो चालक मुकेश शिवा:
5: अप्ठ्यारो बाटो, गाडी अब त्यति धेरै बिग्रिन्छ। अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोक्किन्छ।
4: समयमै सड़क कालोपत्री नहुँदा तीर्थयात्रीलाई यात्रा गर्न कठिन भइरहेको छ। सड़कको समस्याले यात्रु यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीड़ा सुनाउनुहुन्छ स्थानीय विमला बस्नेत:
6: हिउँ लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेत्तै सेत्तै यो मुद्दोङ बोई हेरिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। बर्खा लाग्यो यसरी हिलोले वारपार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नुपर्छ अलिअलि।
4: सड़क निर्माणमा ढिलाइ हुँदा काफ्लेपाटी फेदी क्षेत्रमा सञ्चालित स्थानीय होटल व्यवसायीले समेत दर्शनार्थीसँग चर्को मूल्य लिन बाध्य छन्। 2078 सालदेखि ठेक्का सम्झौता गरी निर्माणको कार्य शुरू गरेको करिब 6 वर्ष नागिसकेको छ। तर प्रगति भने एकदमै सुस्त देखिएको छ। तमोर करिडोर सुबाङखोला ओलाङचुङ्गोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट:
7: मङ्सिरसम्म उसको सुरुको टाइम छ। मङ्सिरसम्म चाहिँ देउरालीसम्म 4 किलोमिटर चाहिँ कालोपत्री अथवा डिसबेनमेन्टबाट भनौँ जोडी खालको छ। त्यहाँ ठाउँ ठाउँ हेरेर कुनै ठाउँमा चाहिँ अब कालोपत्रीले पनि हुने खालको छ, अब कहीँ चाहिँ भरान गर्नु पनि छ, त्यो हेरेर 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मङ्सिरसम्म गर्ने, यो साल चाहिँ कुनै हालतमा सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
4: सड़क निर्माणको जिम्मेवारी पाएको कन्ट्याक्ट निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ्न नसकेको बताएको छ। पछिल्ला केही समयमा कालो पत्रीका लागि प्रयोग हुने कच्चा पदार्थ अभाव तथा इन्धन वृद्धिका कारण प्रभाव परेकाले निर्माणको कार्यमा प्रभाव परेको उल्लेख गरेका छन्। करिब 6 वर्षको अवधिमा झण्डै 40% मात्रै भौतिक निर्माणको कार्य गरेको कम्पनीले चालू आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरिबाबु पन्तको दावी छ।
8: जीवको हिसाबले पिचको चाहिँ होला जस्तो नलागेर हामीले चाहिँ पदीखामा चाहिँ चेन्ज गर्न लाग्छन्, ढलान परिवर्तन गर्न लाग्छन्, यो वर्षमा यो सालमा हामी सिध्याउँछौँ।
4: चालू आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। छन् त केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोड़िएको सड़कले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्छ भन्ने चिन्तामा। कृष्ण फुरुम्बु लिम्बु, सीआईएन रेडियो तमोर, ताप्लेजुङ।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: खसुवाको भोटेकोसी बारीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी, उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय, लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित,
0: मुलुक विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह, भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याइने, भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित,
1: कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चादनी झुलुङ्गी पुल चुडियो, पातिभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटक भने मारमा,
0: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी, फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा,
1: र विश्व एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन, काशीमै सीमित रहेर फर्कियो कराते र कबड्डीको टोली।
0: साझा खबरको अन्त्यमा कार्टुन, कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिलेका मन्त्रीहरू जहाँ 2 जनादेखि 9 जनासम्म स्वकीय राखेका छन् र ती स्वकीयहरूले गरेको काम कार्यवाही स्वकीय राख्न मिल्ने त्यति धेरै हो या होइन भन्ने बारेमा विभिन्न बहस पनि भइराखेको छ। यहाँ स्वकीय लेखेका लुगा लगाएका व्यक्तिहरूको ठूलो भीड़ रहेको छ र त्यही भीड़ नजिकै एकजना व्यक्ति पुगेका छन् जो अलिकति पाक उमेरका जस्ता देखिन्छन्। उनले सोधेको जवाफमा स्वकीय सचिवहरूको भित्रबाट एउटा ठूलो आवाज केही सोधेको जस्तो पनि आएको छ। माथि यस्तो लेखिएको छ, मन्त्रीजी खोज्नु भा, गोलो भित्र हुनुहुन्छ, काम के थियो कुन्नी?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। लीला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा, तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: कहाँ जान लाग्नुमा तपाईँ यत्रो लर्को लाएर
1: विदेश जान लाग्यो विदेश
2: तपाईँ जस्तो युवा विदेश गएर देश कसरी बन्छ
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यता यति पैसा त यहीँ पनि कमाइन्छ नि
1: गाई त पाल्यो अनि तिन वर्षसम्म तर के हेर्नु ब्याउँदै भएन अब केही गरे पनि नहुन्छ रहेछ विदेश जान लाग्यो।

0: महिलापाती हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि।
2: हुन्न हजुर, हुन्न, मलाई पुलिस थाना नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दैन।
1: राम्रो काम गरे।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, अघिल्लो दिनहरूको अध्ययनको यात्रामा हामीले एफएससीको पुस्तकबाट एक विशेष र आशिषमय अध्ययनलाई चाहिँ सिकिरहेका थियौं भने आजको दिनमा हामीले के विशेष कुरालाई चाहिँ लिएर यो अध्ययनलाई अगाडि बढाउनेछौं?
2: आजको अध्ययनमा हामी पावलले परमेश्वर प्रतिको नम्रता र पूर्ण निर्भरताको सुन्दर चित्र हामीलाई देखाउनेछन्। घुँडा टेकी प्रार्थना गरेको यो केवल शरीरको अवस्था मात्र होइन, हृदयको समर्पण पनि हो। यसलाई प्रार्थनामा नम्र भएर परमेश्वरको सामु झुक्ने अवस्थाको रूपमा जोड़ दिएको कुरा आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: यो त हाम्रो आजको जीवनको लागि पनि निकै आवश्यक कुरा रहेछ। हामी प्राय बाहिरी समस्याको समाधान माग्छौ, तर पावलले पहिले भित्री मानिस बलियो होस् भनेर चाहिँ प्रार्थना गरेका रहेछन्।
2: बिल्कुल भाइ, परिस्थिति बदलिनुभन्दा पहिले परमेश्वरले हामीलाई परिस्थितिको सामना गर्ने आत्मिक सामर्थ्य दिन सक्नुहुन्छ। पावलको प्रार्थनाको केन्द्र बाहिरी आराम होइन, भित्री सामर्थ्य हो।
1: अनि दाइ, यस्तो सामर्थ्य चाहिँ कहाँबाट आउँछ त?
2: भाइ, पवित्र आत्माद्वारा। पावलले विश्वासीहरू आफ्नो भित्री मानिसमा परमेश्वरको आत्माद्वारा सामर्थ्य बनुन् भनेर प्रार्थना गर्छन्। यसले हामीलाई सम्झाउँछ, क्रिश्चियन जीवन आफ्नै इच्छा शक्ति र क्षमताले मात्र जिउन सकिँदैन, हामीलाई पवित्र आत्माको सामर्थ्य आवश्यक छ।
1: हजुर, साँच्चै नै दाई। त्यसैले आदरणीय श्रोताहरू, आज हामीले आफैलाई पनि सोध्नुपर्छ कि हाम्रो भित्री मानिस आत्मिक रूपमा बलियो हुँदैछ। यही प्रश्नलाई हृदयमा राखी आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई अगाडि बढाउँ।
3: आशा गर्दछु आज पनि परमेश्वर हामी हरेकसँग आफ्नो वचनद्वारा व्यक्तिगत रूपमा विशेष गरी बातचित गर्नुहुनेछ। आउनुहोस् हामी आशिषको निम्ति प्रार्थना गरौं। जीवित अनि सामर्थ्य बुबा, आज पनि हामी तपाईँको चरणमा आएका छौं। हामी तपाईँको वचनबाट सिक्न चाहन्छौ, तपाईँको वचनबाट आशिष पाउन चाहन्छौ। हामी हरेकका आत्मिक आँखाहरू, हाम्रा मनहरू खोलिदिनुहोस् ताकि हामी तपाईँको वचनको रहस्य बुझ्न सकौं र तपाईँ प्रभुको त्यो सुन्दरताको देख्न सकौं। धन्यवाद दिँदा यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन एफएसी 3 अध्याय पद 14 20 पदबाट देख्नेछौ। यहाँ हामी देख्छौ बुद्धि र शक्ति सामर्थ्यको निम्ति प्रार्थना। एफएसी 3 अध्याय 14 पदमा भनिएको छ, यही कारणले हाम्रा प्रभु येशु ख्रीष्टका पिताको सामु म आफ्ना घोडाहरू टेक्दछु। यसको कारण के थियो भन्दा, यी एफएसी विश्वासीहरूमा उसको तीव्र गहिरो रुचिको कारण। पावल चाहन्थे कि ती एफएसियनहरू तपाईँ र म रहेको नयाँ प्रबन्धको यो महान सत्यताको बुझेको र ख्रीष्ट येशूमा उहाँको अनुग्रहको सम्पूर्ण धनहरूको अनुभव गरेको त्यो नै पृष्ठभूमि थियो। त्यही नै कारण उसले पद 1 र 14 पदहरू बीच कोष्टकको यानी निक्षिप्त वाक्यको घुसारे। हामीले पहिले यो तथ्यमा आफ्नो ध्यान दिएका थियौं कि पावल प्रार्थनाका मानिस थिए। यो पावलको यो पत्रमा पावलको दोस्रो महान प्रार्थना हो, जब उसले परमेश्वरको कविताको रूपमा, पवित्र आत्माको मन्दिरको रूपमा र युगौं युगका रहस्यको रूपमा चर्चलाई देखे। उनी प्रार्थनामा परमेश्वर कहाँ गए ताकि यी महान सत्यताहरू विश्वासीहरूले जीवनहरूमा वास्तविकताहरू बन्न सकुन्। यी पदमा हामीसँग पाउलको प्रार्थनाहरूको अर्को विशेषता छ। यसले प्रार्थनामा उसको शारीरिक स्थितिको देखाउँछ, पोजिसनको देखाउँछ। भन्छन्, यही कारणले हाम्रो प्रभु येशु ख्रिष्टको पिताको सामु म आफ्ना घोडाहरू टेक्दछु। म यस कुरामा जित गर्दिन कि हामी सबैजना आज हाम्रा सार्वजनिक प्रार्थनामा घोडा टेक्नै पर्छ, तर मलाई लाग्छ कि प्रार्थना गर्ने यो अति नै उत्तम तरिका हो। मलाई यो पोस्टर, यो आकृति मनपर्छ, किनकि प्रभु येशूले पनि गेतसमुनीको बगैँचामा त्यही तरिकामै प्रार्थना गर्नुभयो। कुरा जेसुकै होस्, यहाँ अर्को विषय छ जुनको नोट गर्न मलाई लाग्छ महत्वपूर्ण छ। यहाँ हामी देख्छौं कि पाउलले परमेश्वर पिता कहाँ प्रभु येशू ख्रिष्टको नाउँमा प्रार्थना गरे। अनि तपाईँलाई यादै होला कि पछाडि एफिसी 1:17 पदमा हाम्रा प्रभु येशू ख्रिष्टको परमेश्वरलाई प्रार्थना गरे। अनि हामी देख्छौं कि यो उसको सूत्र थियो, मतलब पाउलको। अनि मलाई लाग्छ कि परमेश्वर पिता कहाँ हाम्रा प्रभु येशू ख्रिष्टको नाममा सबै प्रार्थनाहरूको सम्बोधन गर्ने टाइट सूत्र हो। कसैले यो प्रश्न गर्ला, के तपाईँ आपसमा खण्डित कुरा बोलिरहनु भएको छैन? प्रभु येशूको कुरालाई सुन्नुहोस्। युहन्ना 16:23 पदमा उहाँ भन्नुहुन्छ, अनि त्यस दिन तिमीहरूले मलाई केही पनि सोध्ने छैनौ, साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले पितालाई मेरो नाउँमा जे पनि माग्नेछौ उहाँले तिमीहरूलाई त्यो दिनुहुनेछ। चेलाहरू हाम्रा प्रभुसँग 3 सालसम्म थिए। म सोच्दछु कि तिनीहरू धेरै तरिकाहरूमा बाल बच्चाहरूको समूह जस्तै थिए, झुण्ड जस्तै थिए। तब हाम्रा प्रभुले तिनीहरूलाई भन्नुभयो उहाँले तिनीहरूलाई छोड्नुहुनेछ। त्यसपछि तिनीहरू येशूलाई कुनै कुराको लागि माग्ने छैनन्, विन्ती गर्ने छैनन्। तिनीहरूले आफ्ना प्रार्थनाहरू येशूको नाममा सिधै पिता कहाँ निर्दिष्ट गर्नुपर्ने थियो। येशूको त्यसको तात्पर्य के हो? उहाँको तात्पर्य खालि यही हो कि तपाईँ र म प्रभु येशू कहाँ सिधै प्रार्थना गरे, हामी आफै स्वयंले अन्तर्विन्ती गर्नेवालाको लुट्ने थियौं। येशू ख्रिष्ट हाम्रा महान अन्तर्विन्ती गर्नेवाला हुनुहुन्छ। येशूको नाममा प्रार्थना गर्नु भनेको हामी त्यो प्रार्थना लिएर परमेश्वर पिता कहाँ जान्छौं जुन प्रभु येशू स्वयंले तपाईँ र मेरो निम्ति पिता कहाँ उचाल्न सक्नुहुन्छ। हाम्रा प्रार्थनाको जीवनमा हामी होसियार हुन अति नै धेरै आवश्यक छ। मलाई एउटा सभामा बोल्न बोलाइएको थियो अनि सभा अति नै सुन्दर तरिकामा आरम्भ भयो। स्तुति आराधनाको समय अति नै असल भयो। जब वचनको समय आयो, एकजना मानिसलाई वचन सेवाको निम्ति प्रार्थना गर्न बोलाइयो। उसले धेरै महान कुराहरूको निम्ति प्रार्थना गरे। मैले गन्ती गरे कि उसले मेरो निम्ति 3 पल्ट यो भन्दै प्रार्थना गरे, प्रभु प्रचारकलाई प्रयोग गर्नुहोस्। जब उसले 2 पल्ट प्रार्थना गरे, यसरी नै मेरो प्रतिक्रिया थियो, तिमीले प्रभुलाई त्यो फेरि भनिराख्न आवश्यक छैन। त्यसपछि जब उसले त्यो 3 पल्ट प्रार्थना भने, मैले सोचे उसले प्रभुलाई भगाउनेछ। त्यो बार बार दोहोराई त्यस्तो किसिमको प्रार्थना सुन्दा सुन्दा उहाँ थाक्नुहुनेछ। सम्भव त्यस भाइले मौका हेरेर निर्णय गरे होला कि मलाई वास्तवमा 3 पल्टसम्म प्रार्थनाको आवश्यक छ। तर त्यो अन्य जातिहरूको प्रयोग जस्तै व्यर्थको दोहराई थियो। प्रभुले उसको प्रार्थना पहिले पल्टमै सुन्नुभयो। मित्र, हामी आफ्ना प्रार्थनाका जीवनमा धेरै नै होसियार हुन आवश्यक छ। के तपाईँले यो कुराको ध्यान दिनुभएको छ कि पाउलको प्रार्थना संक्षिप्त छन्? यो एफिसीको पत्रमा उसको 2 प्रार्थनाहरू र फिलिपीको पत्रमा उसको प्रार्थना संक्षिप्त छन्। वास्तवमा शास्त्रको सम्पूर्ण प्रार्थनाहरू एकदम संक्षिप्त छोटकरीका छन्। प्रभु येशूले भन्नुभयो कि अन्य जातिले जस्तै हामीले बार बार कुनै प्रार्थना दोहोर्याउने काम गर्नु हुँदैन, किनकि अन्य जातिहरू सोच्दछन् कि तिनीहरूको धेरै बोल्ने कामको लागि परमेश्वरले तिनीहरूको प्रार्थनाहरूको सुन्नुहुन्छ। अर्को शब्दमा, यदि तिनीहरू बार बार बोलिरहे, प्रार्थना गरिरहे, ईश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ। मित्र, कस्तो यो भूल छ! इसरायलका लागि मोसाको महान प्रार्थना खालि तीन पदहरूमा मात्र रेकर्ड गरिएका छन्। कार्मेल पर्वतको टुप्पोमा एलिया बालका अगमवक्ताहरूको विरूद्धमा एक्लै उभिन्दा महान प्रार्थनाको प्रार्थना गरे, जुन खालि एक पद लामो छ। नहेमियाको महान प्रार्थना खालि सात पदहरूमा मात्र रेकर्ड गरिएको छ। अनि युहन्ना सत्रमा हाम्रा प्रभुको प्रार्थना पढ्नलाई खालि तीन मिनट मात्र लाग्छ। तर सबभन्दा छोटो प्रार्थना चाहिँ सिमोन पत्रुसले मती 14:30 प्रार्थना गरे, जुन यस प्रकार छ, प्रभु मलाई बचाउनुहोस्। उसले यो प्रार्थना त्यस बेला गरे जब उनी गलिलको समुद्र मुनि डुब्न लागिरहेका थिए। कुनै कुनै मानिसहरू सोच्दछन् कि त्यो प्रार्थना थिएन, किनभने त्यो अति नै छोटो थियो। मेरो मित्र, त्यो प्रार्थना थियो र त्यस प्रार्थनाको तुरन्तै उत्तर दिइयो। यदि सिमोन पत्रुसले, हामी कोही कोहीले आइतबार बिहान यसरी प्रार्थना गरेको जस्तै प्रार्थना गरे, प्रभु तपाईँ सर्वशक्तिमान हुनुहुन्छ, तपाईँ सर्वज्ञानी हुनुहुन्छ, तपाईँ सर्वव्यापी हुनुहुन्छ, तपाईँ सृष्टिकर्ता हुनुहुन्छ, तपाईँ किल्ला हुनुहुन्छ, तपाईँ शरण हुनुहुन्छ, तपाईँ आशा हुनुहुन्छ, उसको प्रार्थनाको भनिसक्दा करिब 100 फिट तल पानीमा डुबिसक्ने थिए। त्यसकारण उसले त्यो तत्कालिक आपत्तिको समयमा अति नै छोटो प्रार्थना गरे, प्रभु मलाई बचाउनुहोस्, अनि परमेश्वरले उसको प्रार्थनाको उत्तर दिनुभयो। मेरो मित्र, मेरो मतलब के हो भने, प्रार्थना संक्षिप्त र खास पोइन्ट अनुसारको हुनुपर्छ। यहाँ पद 15 भनिएको छ, जसबाट स्वर्गमा र पृथ्वीमाथि सारा घरानाका नाम राखिन्दछ। परमेश्वरसँग अद्भुत परिवार छ मित्र। धेरै मानिसहरू सोच्दछन् कि म र मेरा परिवार, अनि कोही कोही सोच्दछन् कि चर्चमा तिनीहरूको सानो हितकारी दल मात्र त्यो झुन्ड हो। प्रभु तिनीहरूको प्रार्थनाको सुनिरहनु भएको छ। अनि कुनै कुनै मानिसहरू सोच्दछन् कि तिनीहरूको स्थानीय चर्च मात्र खास आत्मिक भक्त विश्वासीहरू हुन्, प्रभुका जनहरू हुन्। अनि त्यहाँ कोही कोही त्यस्ता मानिस छन् जो सोच्दछन् कि तिनीहरूको सम्प्रदाय मात्र परमेश्वरका सारा घराना परिवार हो। त्यसपछि त्यहाँ कोही कोही छन् जो सोच्दछन् कि यो घराना वा परमेश्वरको परिवार खालि चर्च मात्र हो। मतलब पेन्टिकोस्टको दिनबाट स्वर्ग यात्रासम्मको उद्धार पाएकाहरू मात्र परमेश्वरका घराना वा परिवार हुन्। मित्र, परमेश्वरले चर्च अस्तित्वमा आउनभन्दा धेरै समय पहिले मानिसहरूलाई उद्धार गर्नुभयो, यो कुरा याद राख्नुहोस्। अनि उहाँले चर्चले पृथ्वी छोडेपछि, यानि स्वर्गीय यात्रामा चर्चले पृथ्वी छोडेपछि पनि उहाँले मानिसहरूलाई यो पृथ्वीमा उद्धार गर्ने काम गर्नुहुनेछ। उही समयमा परमेश्वरसँग आफ्ना परिवारको अर्को सदस्यहरू पनि छन्, स्वर्गदूतहरू उहाँका परिवारका हुन्। उहाँले स्वर्गीय दूतहरू सृष्टि गर्नुभयो, जसलाई प्रेरित युहन्नाले देखेर भने कि तिनीहरूको संख्या अनगिनत थियो, ती सबै परमेश्वरका परिवार हुन्। आगे पद 16-19 भनिएको छ कि उहाँले तिमीहरूलाई यो दान दिउन्, उहाँको महिमाको धन अनुसार उहाँकै आत्माद्वारा सामर्थ्यले भित्री मानिसमा तिमीहरूले बल पाउन सक र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयहरूमा बास गरून् र प्रेममा जग, यानि जरा गाडिएको र जग बसालिएको हुँदै तिमीहरूले चौडाई, लम्बाई, गहिराई र उचाइ के रहेछ, सो कुरा सबै पवित्र जनहरूसित थाहा पाउन सक र ज्ञानले जानेर नसकिने ख्रिस्टको प्रेमलाई जान्न सक, कि तिमीहरू परमेश्वरको सारा परिपूर्णताले भरपूर हौ। यो कुराको फेरि ध्यान दिनुहोस् कि पावल परमेश्वरको महिमाको धन अनुसार प्रार्थना गरिरहेका छन्, उहाँको महिमाको धनहरूबाट होइन। अहिले त्यहाँ चार खास प्रार्थनाहरू छन् जुन पावल एफिसियन विश्वासीहरूको निम्ति गर्दछन्। पहिलो बिन्ती प्रार्थना हो कि विश्वासीहरू उहाँकै आत्माद्वारा सामर्थ्यले भित्री मानिसमा बल पाउन सकुन्। मित्र, शारीरिक जरूरत जस्तै विश्वासीको आत्मिक स्वभावलाई प्रार्थनाको आवश्यक पर्छ। धेरै पल्ट आत्मिकतालाई उपेक्षा गरेर सम्पूर्ण ध्यान चाहिँ शारीरिक जरूरतहरूतिर मात्र दिइदछ, यो भूल हो। पावल भित्री मानिसको लागि प्रार्थना गर्छन् किनभने उसले थाहा गर्छन् कि बाह्य मानिस बिति जानेछ। ख्रिस्टियन जीवन जिउन, अनुग्रहमा बढ्न र पूर्ण परिपक्वतामा बढ्न शक्तिको आवश्यक पर्दछ, जुन पवित्र आत्माको काम हो। हामी प्राय गरी बाह्य मानिसको लागि धेरै प्रार्थना गर्ने प्रवृत्त भएका छौं। मानिसहरूको शारीरिक कुराहरूको निम्ति प्रार्थना गर्न अद्भुत कुरा हो। पावल यो गरे, उसले आफ्नै स्वयंको निम्ति पनि प्रार्थना गरे। तीनपल्ट उसको शरीरबाट काँडो हटाउन परमेश्वरसँग विन्ती प्रार्थना गरे। यो कुरा थाहा पाउने कुरा अद्भुत हो कि परमेश्वरले प्रार्थनाको सुन्नुहुन्छ र प्रार्थनाको उत्तर दिनुहुन्छ। तर हामीले यो कुराको याद गर्न आवश्यक छ कि विश्वासीहरूको आत्मिक स्वभावलाई पनि शरीरलाई जति नै प्रार्थनाको आवश्यक पर्छ। केवल पवित्र आत्माले मात्र विश्वासीहरूको पूर्ण परिपक्वताको निम्ति शक्ति सामर्थ्यको आपूर्ति गर्न सक्नुहुन्छ। यसरी हामीले देख्यौं, पावलको पहिलो बिन्ती हो कि विश्वासीहरू उहाँकै आत्माद्वारा सामर्थ्यले भित्री मानिसमा बल पाउन सकुन्। अनि दोस्रो पावलले प्रार्थना गरेको बिन्ती हो, विश्वासद्वारा ख्रिस्ट तिमीहरूको हृदयहरूमा बास गरून्। यो चाहिँ प्रभुका विचारहरूको सोच्नु हो, तिमीहरू ममा र म तिमीहरूमा। पावलले दावी गर्न सके गलाती 2:20 ख्रिस्ट म भित्र जिउनुहुन्छ। ख्रिस्टमा चाहिँ यो पत्रमा उच्च शब्द हो। अनि सबभन्दा महान अद्भुत कुरा यो छ कि ख्रिस्ट हामीमा हुनुहुन्छ। ख्रिस्टमा त्यो चाहिँ हाम्रो स्थिति हो। ख्रिस्ट हामीमा चाहिँ हाम्रा अधिकार हो। त्यो यसको

0: तिमीहरू चाहिँ हाँगाहरू हौ, जो ममा रहन्छ अनि म उसमा, उसले धेरै फल फलाउँछ, किनभने मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैनौ। अनि तेस्रो पावलको बिन्ती प्रार्थना यो हो, विश्वासीहरूले ज्ञानले जान्न नसकिने ख्रिष्टको प्रेमलाई जान्न सकुन्। उनी प्रार्थना गर्छन् कि तिनीहरू प्रेममा जडा गाडिएको र जग बसालिएका हुन्। त्यो सबै विश्वासीहरूको निम्ति हो। पावल चाहन्छन् कि तिनीहरूले ख्रिष्टको प्रेमको जानेको, जुनले ज्ञानको मात गर्दछ। ख्रिष्टको प्रेमको महान विशाल फैलाव परमेश्वर स्वयंको प्रेम हो। 18 पदमा भनिएको छ, तिनीहरूले चौडाई, लम्बाई, गहिराई र उचाइ के रहेछ, सो कुरा सबै पवित्र जनहरूसित थाहा पाउन सक। चौडाई ख्रिष्टको हातहरू पूरा संसारभरि पुग्दछ। युहन्ना 10 अध्याय 9 पदमा भन्नुहुन्छ, म ढोका हुँ, मद्वारा जो कोही प्रवेश गर्दछ उसले उद्धार पाउनेछ। युहन्ना 6 अध्याय 37 पदमा भन्नुहुन्छ, जो म कहाँ आउँछ म उसलाई कुनै रीतिले अफाल्ने छैन। अनि लमाई, यसको लमाई संसारको उत्पत्ति भन्दा पहिले मारेको थुमासँग आरम्भ हुन्छ र अनन्तताको अन्त्यहीन युगहरूतिर बढ्दछ। गहिराई, गहिराई चाहिँ क्रुसमा ख्रिष्टको मृत्युसम्म जान्छ। फिलिपी 2 अध्याय 8 पदले भन्छ, अनि मानिस जस्तो रूपमा प्रकट भएर उहाँले आफूलाई नम्र तुल्याउनुभयो अनि मृत्युसम्म आज्ञाकारी हुनुभयो। उचाइ, उचाइ चाहिँ परमेश्वरको सिंहासनसम्म पुग्दछ। मित्र, खाली पवित्र आत्माले मात्र विश्वासीलाई ख्रिष्टको प्रेमको यो वृहत अनुभवमा डोर्याउन सक्नुहुन्छ, जबकि यो अपरिमित भएकोले गर्दा यो मानव समझ भन्दा परको कुरा छ। चौथो पावलको बिन्ती प्रार्थना यो हो कि विश्वासीहरू परमेश्वरका सारा परिपूर्णताले भरपूर हुन सकुन्। पद 20 र 21 भनिएको छ, अब उहाँलाई जसले हामी भित्र कार्य गर्ने सामर्थ्य अनुसार हामीले मागेका वा सोचेका सबै कुरा भन्दा अत्यन्तै बढ़ी गर्न सक्नुहुन्छ, उहाँलाई नै मण्डलीमा ख्रिष्ट येशूद्वारा पुस्ता पुस्तासम्म युगायुग महिमा भइरहोस्। आमेन। मित्र, यो आशिष वचन हो जुनले पावलको प्रार्थनाको अन्त गर्दछ। साथै यसले यो पत्रको पहिलो मुख्य विभाजन खण्डको पनि अन्त गर्दछ। यो आत्मिक स्तुति प्रशंसाको स्पोर्ट हो। मित्र, परमेश्वरले आफ्ना जनहरूलाई दिन तयार गर्नुभएका आत्मिक वरदानहरूको अलिकता पनि छुन सकेका छैनन्। ओ, यो कति अद्भुत कुरा छ! उहाँले हामीलाई प्रशस्त मात्रामा दिन चाहनुहुन्छ। उहाँ कति असल, भला र महान हुनुहुन्छ, र हामी कति साना, कति तुच, कति नीच छौ। हामी उहाँका सम्पूर्ण आशिषहरूको धारण गर्नु समाउन सक्दैनौ, किनकि त्यो त्यति धेरै छ, त्यति महान छ, जुन हाम्रो समझदेखि टाढाको छ। मित्र, आजलाई हामी यति समय बाइबल अध्ययन गर्नेछौ, अर्को दिन हामी फेरि भेट्नेछौ। प्रभु तपाईँ सबैलाई आफ्नो यो वचन अध्ययनद्वारा धेरै धेरै आशिष दिउन्।
1: दाइ, आजको अध्ययनले चाहिँ हामीलाई प्रार्थनाको विषयमा चाहिँ एउटा नयाँ दृष्टिकोण दिएको छ। हामीले केवल बाहिरी आवश्यकता पूरा होस् भनेर होइन, तर हाम्रो भित्री मानिस बलियो होस् भनेर पनि प्रार्थना गर्नुपर्ने रहेछ।
2: बिल्कुलै भाइ, पावलले घुँडा टेकेर परमेश्वरसँग यही कुरा मागे, विश्वासीहरू पवित्र आत्माद्वारा भित्री मानिसमा सामर्थ्य बनुन् र विश्वासद्वारा ख्रिष्ट उनीहरूको हृदयमा बास गरोस्।
1: हाम्रो जीवन ख्रिष्टको प्रेममा जरा गाडिएको र स्थापित भएको हुनुपर्छ। उहाँको प्रेमको चौडाई, लम्बाई, उचाई र गहिराईलाई अझ बढी बुझ्दै जानुपर्छ।
2: एकदमै सही कुरा भाइ, ख्रिष्टको प्रेम हाम्रो ज्ञान भन्दा

0: धेरै ठूलो छ। हामीले त्यसलाई पूर्ण रूपमा बुझ्न नसके पनि दिनदिनै त्यसमा बढ्दै जान सक्छौं अनि त्यो प्रेम हाम्रो जीवनमा देखिनुपर्छ।
1: हजुर, साँच्चै नै हो नि दाई। र अन्त्यमा हामी आउँदै गर्दाखेरि परमेश्वरले हामीले मागेका वा सोचेका भन्दा धेरै गरिकन दिन सक्नुहुन्छ भन्ने सत्यलाई पनि आज हामीले जानेका छौं, जुनले चाहिँ हाम्रो प्रार्थनालाई अझ विश्वासपूर्ण चाहिँ बनाउन मदत गर्दछ।
0: त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं कि हामी आफ्नै शक्तिमा जिइरहेका छौं कि पवित्र आत्माको सामर्थ्यमा, के ख्रीष्ट हाम्रो जीवनको केन्द्र हुनुहुन्छ, के हामी उहाँको प्रेममा जरा गाडिएका छौं, र के हामी परमेश्वरले हाम्रो सोच भन्दा पनि धेरै गर्न सक्नुहुन्छ भन्ने कुरामा विश्वास गर्छौं।
1: हजुर, हाम्रो जीवनमा ख्रीष्टको प्रेम गहिरो हुँदै जाओस् र हाम्रो विश्वास परिस्थितिले होइन उहाँको सामर्थ्यले बलियो बनाओस्। अनि याद राखौं, हामीले मागेको र सोचेको भन्दा धेरै गर्न सक्ने परमेश्वरलाई हामीले प्रार्थना गरेका छौं या छैनौं, त्यो पनि हामीले विचार गर्दै आजको दिनलाई पनि हामी यही नै अन्त गर्दछौं र हजुरको माझबाट बिदा लिन चाहन्छौं। निराशमा भएर होइन, विश्वास र नम्रता साथ उहाँको सामु हामी सधैँभरि जाउँ। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 0420 9797।

0: El Ambu Break Time.
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
3: ल हेलो भन्नुहोस् त
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
2: ए नानी के भनेर रहेछ के भयो
3: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल किन दिन्थे
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
6: बाप रे अब चाहिँ के हुने हो
7: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यस्तै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
7: तिमीलाई थाहा थिएन
6: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
6: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
11: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
12: हो र
11: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
11: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
3: नमस्ते डाक्टर सर
2: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
3: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
3: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
2: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई

0: को सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: This is your radio. This is LMFM 89.6 MHz. 89.6

0: wait just a minute. We will return back. Return back.
1: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
1: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
1: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: लम्बु एफएम 89.6 मेगाहर्ट्ज।

sound check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। विदेश पठाइदिने भन्दै करिब 35 लाख ठगी, बागमतीका 3 सहित 4 जना पक्राउ। देउबा समाहको वडा अधिवेशन आजदेखि, सबै वडा समितिमा जेएनजी प्रतिनिधि अनिवार्य। मनाङको हिमलुङ हिम पहिरोमा बेपत्ता भएका थप 3 जनाको शव फेला। भारतबाट पेट्रोल र डिजेलमा प्रति लिटर 20 रूपियाँ बढ़ेर आयो, नेपालमा भने इन्धन यथावत। दशैं तिहार लक्षी र झण्डै 5 अर्ब रूपियाँको सामान सीमा क्षेत्रमै रोकियो। इरानसँग शान्ति सम्झौता वा सैन्य कार्यवाही, दुवै विकल्प खुल्ला रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। र आईसीसी टी20 विश्वकप एसिया छनौटको तयारीको रूपमा नेपाल भ्रमणमा भूटान विरूद्ध गण्डकीको दोस्रो जित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरिएको आरोपमा 4 जनालाई प्रहरीले पक्राउ गरिएको छ। पक्राउ पर्नेमा रामेछापको बद्री कुमार तामाङ, काभ्रे पलाञ्चोकका वीरेन्द्र तामाङ, मकवानपुरका कमल प्रसाद गौतम र अछामका गणेश बहादुर बुढा रहेका छन्। उनीहरूले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 34,89,000 ठगी गरिएको आरोपमा प्रहरीले काठमाडौँबाट पक्राउ गरिएको छ। प्रहरीको अनुसार तामाङले बेलायत पठाइदिने भन्दै 9 लाख, गौतमले रोमानिया पठाइदिने भन्दै 1 लाख, बुढाले अस्ट्रेलिया र क्यानाडा पठाइदिने भन्दै 3 लाख तथा बद्री कुमारले पोल्याण्ड पठाइदिने भन्दै 21,89,000 ठगी गरिएको आरोप छ। उनीहरू 4 जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरिएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान र आवश्यक कार्यवाहीका लागि बुधबार नै वैदेशिक रोजगार विभाग ताहा चालमा पठाएको प्रहरीले जनाएको छ। लम्बु खबरमा राष्ट्रिय खबर। नेपाली कांग्रेसको मित्रपक्ष देउबा समूहले आजदेखि वडा अधिवेशन शुरू गर्दैछ। देउबा पक्षले 15 अधिवेशन कार्यतालिका निर्वाचन आयोगलाई जानकारी पनि गराइसकेको छ। देउबा पक्षको 15 असोजमा वडा, 20 असोजमा गाउँ र नगरपालिका, 23 असोजमा प्रदेशसभा क्षेत्रीय प्रतिनिधि, त्यसै गरी 15 कार्तिकमा जिल्ला, 4 मंगिरमा प्रदेश अधिवेशन र 21-23 मंगिरमा 15 महाधिवेशन गर्ने तालिका गरिएको छ। महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर र शशांक कोइरालाले वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासको दृष्टिले महत्वपूर्ण चरण भएको पनि बताएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै कोइरालाले महाधिवेशनलाई उत्साह, एकता र लोकतान्त्रिक अभ्यासको सशक्त उत्सवको रूपमा सम्पन्न गर्न सबैको सक्रिय भूमिका अपरिहार्य रहेको पनि बताउनु भएको छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि युवाहरूको नेतृत्वमा मौका दिने नीति लिएको छ। वडादेखि केन्द्रसम्म नै जेएनजीको प्रतिनिधित्व गराउने नीति अनुसारको देउबा पक्षले तल तहमा अधिवेशन चयन गर्न निर्देशन पठाएको छ। सबै तहका कार्य समितिमा 18 देखि 28 वर्ष उमेर समूहका महिला र पुरूष 1-1 जनालाई अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने प्रावधान देउबा पक्षले गरिएको छ। वडादेखि केन्द्रसम्म वायुको युवा नवयुवाको प्रतिनिधित्व गर्ने देउबा समूहको तयारी रहेका छन्। मनाङको हिमलुङ हिमालमा बेपत्ता थप 3 जनाको शव फेला परेको छ। खोज र उद्धार अभियानका क्रममा बुधबार गोर्खाका आशा गुरूङ, खोटाङका सुरज राई र रूकुमका कलम बुढाको शव फेला परेको हो। 3 जनाको शव हिमलुङ बेस क्याम्पबाट मनाङ सदरमुकाम च्यामे ल्याएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। च्यामे स्थित प्रदेश अस्पताल शवगृहमा राखिएको 3 जनाको शव बाहिर आज काठमाडौँको त्रिवी शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खण्डालले जानकारी दिनुभएको छ। 3 जना हिमालय होलिडेजसँग आबद्ध रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हिमलुङ हिमालमा गएको हिम पहिरोमा परि 9 जना अझै बेपत्ता छन्। जिल्ला प्रशासन कार्यालयको अनुसार बेपत्ता मध्ये हिमालयन होलिडेजका 7 र इमेजिङ नेपालका 2 जना रहेका छन्। इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढ़ेर आए पनि नेपाल आयल निगमले उपभोक्ता मारमा मूल्य नबढ़ाउने निर्णय गरिएको छ। भटेको सेही, विनाशकारी बाढ़ी, पहिरो र आसपासमा आसन्न चाडपर्वलाई मध्यनजर गर्दै निगमले पेट्रोलको मूल्य यथावत राख्दा परीक्षक पाक्षिक 3 अर्ब 20 करोड़ रूपियाँ भन्दा बढ़ी घाटा बिहोर्ने भएको छ। निगम संचालक समितिको बुधबारको बैठकले 2083 असोज 15 बिहान 12:01 बजेदेखि लागू हुने गरी साबिकै खुद्रा बिक्रीमा कायम गर्ने निर्णय गरिएको हो। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिर बनेपछि आईओसी असोजले 14 पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रति लिटर 20.44 रूपियाँ, डिजेलमा 20.21 रूपियाँ र मट्टी तेलमा 15.96 पैसा बढ़ेर आएको छ र त्यसै गरी हवाई इन्धन प्रति लिटर 18.66 पैसा र खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 81.32 रूपियाँ बढ़ेर आएको छ। अविरल वर्षापछि बाढ़ी र पहिरोको कारण चीनतर्फ 3 नाका अवरूद्ध बनेको छ। भटेकोशी बाढ़ीले रसुवागढ़ी ध्वस्त पारेको छ भने पहिरोको जोखिमका कारण तातोपानी नाका पनि बन्द भएको छ। यसै गरी मोस्ताङको कोरला नाका पनि बाढ़ी पहिरोकै कारण असोजे 11 गतेदेखि ठप्प भएको छ। नाकाहरू पूर्ण रूपमा बन्द हुँदा चाडपर्व लक्षित झण्डै 5 अर्ब रूपियाँ बराबरको 700 भन्दा धेरै व्यापारिक कन्टेनर सीमा क्षेत्रमा नै थन्किएका छन्, जसका कारण दशैं तिहारका लागि आवश्यक लत्ता कपड़ा जुत्ता चप्पल विद्युतीय उपकरण र छोटो छिटो बिग्रिने स्याउ तथा सुन्तला जस्ता फलफूलहरू बजारमा पुग्न सकिएको छैन। चाडपर्वको मुखमा नै आपूर्ति व्यवस्था अस्त व्यस्त बनेपछि एकतिर व्यापारीहरू अरबौं नोक्सानी र बैंकको ब्याज मारमा परेको छ भने अर्कोतिर बजारमा सामानको अभाव हुन थालेको छ। बढ़दो ढुवानी समय चिनिया खुद्राको विनिमय दरमा भएको वृद्धि र भाड़ दरका कारण यस वर्ष कपड़ा र उपयोग सामानको मूल्य 25-30% महँगो हुने हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष भरत कार्कीले जानकारी दिनुभएको छ। फिल्मको खबरमा अब विदेशको खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउनुहुँदै सैन्य कार्यवाहीको सम्भावना समेत खुल्ला रहेको बताउनु भएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने र सैन्य कार्यवाही अगाडि बढ़ाउने मध्ये कुनै एक निर्णय छिट्टै हुन सक्ने बताउनु भएको अल जजिराले जनाएको छ। इरानमा चाँडै केही हुने र विवाद एक न एक तरिकाले अन्त्य हुने दावी गर्नुभएको छ, तर पछिल्लो अवस्थामा अमेरिका र इरान बीचको कूटनीतिक प्रयास पनि समानान्तर रूपमा अगाडि बढ़िरहेको देखिएका छन्। खबरमा अब खेल खबरमा आईसीसी टी20 विश्वकप एसिया सुनटको तयारीको रूपमा नेपाल भ्रमणमा रहेको भूटान विरूद्ध गण्डकी प्रदेशले दोस्रो जीत दर्ता गरेको छ। गण्डकीले भूटान विरूद्ध 34 रनको जीत दर्ता गरेको छ। पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 196 रन बनाएको थियो। गण्डकीले 197 रनको विजयी लक्ष्य पछ्याएको भूटान 17.4 ओभरमा जम्मा 132 रन बनाउँदै अल आउट भएको छ। भूटानका लागि सुनाम चोपेलले सर्वाधिक 43 रन र उनले 21 बलमा 4 चौका र 2 छक्का प्रहार गरे। ओपनर जिन रागबेगले 21 रन बनाउँदा थिन्से जोम्सले 17 र तासी डोर्जेले 31 रन बनाएको थियो। भूटानको लागि थिन्सले जोन्सुम सर्वाधिक 4 विकेट लिएको थियो भने यसै गरी पहिलो खेलमा गण्डकीले भूटानलाई 8 विकेटले पराजित गरेको थियो भने भूटानले अब 2 खेल क्यान 11 खेल्ने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरिएको आरोपमा बागमतीका 3 सहित 4 जना पक्राउ। देउबा समूहको वडा अधिवेशन आजदेखि, सबै समितिमा झेन्दी प्रतिनिधि अनिवार्य गर्न आग्रह। दशैं तिहार लक्षित झण्डै 5 अर्ब रूपियाँको सामान सीमा क्षेत्रमा रोकियो। इरानसँग शान्ति सम्झौता वा सैन्य कार्यवाही दुवै विकल्प खुल्ला रहेको ट्रम्पको भनाई। आईसीसी टी20 विश्वकपमा एसियाको छनौटको तयारीको रूपमा नेपाल भ्रमणमा भूटान विरूद्ध गण्डकीको दोस्रो जीत। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह बाह्र बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: Bye. तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: बा,
5: हजुर बुहारी,
4: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
5: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
6: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9894340667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
7: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेङ्गु रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

Elumbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: Elambu Break Time.
1: दाई तिन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गुरोगै भएछ है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
5: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो, बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
6: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
7: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगु रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
9: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: wait just a minute. We will return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक.
2: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
2: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
2: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
2: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
2: ट्रफी,
1: मायाको चिनो,
2: मेडल,
1: फ्रेम,
2: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
2: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
2: मेटल फोटो प्रिन्ट.
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ.
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स.
2: कन्ट्याक्ट नम्बर 9841924274.
3: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड. चौतारा स्वागत छु. गढी नगरपालिका 5 सिन्धुपाल्चोक. आवर सर्विसेस: डिलक्स रूम विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट. कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स. न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु. गढी नगरपालिका 5 सिन्धुपाल्चोक. इमेल होटल अरुणीको @gmail.com. Contact 011-620-326-9860-982293. New Aroniko Hotel and Restaurant Private Limited, Kautara Shanga Sugari Nagarpalika 5, Sindhupasa.
4: बा
5: हजुर बुहारी,
4: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
5: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि. सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि. ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि. हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ. विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्. घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि. प्रोप्राइटर नारायण घले. मोबाइल 9894340667 र 9818779008. मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस.
6: हेलम्बु एफएम 89.6 मेगाहर्ज.
7: तामाङ सुपरस्टार डम्फु मिडिया प्राइभेट लिमिटेड प्रस्तुत गर्दछ.

Time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफ्नै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
5: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइकमा त होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौ।
7: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कतासम्मको यात्रा हो मित्र?
10: मित्र लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
9: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
10: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि अब। सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
11: राम राम राम राम राम। अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
10: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
12: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
13: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
12: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
14: 9849913727।
2: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
15: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
2: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
16: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
2: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
17: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
2: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,
15: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचेको गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
6: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजना हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
9: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

सबै सपनाहरू पूरा नहुन पनि सक्छ, तर कतिपय सपनाहरूले तपाईँको जीवन बदलिन सक्छ। यस्तै सपनाका राजकुमार हुन पुगेका छन् यी दुधवाला। पुर्ख्यौली दरबारमा दूध बेच्ने यी युवकले देखेको यो सपना सत्यतामा बदलिँदा आज अचम्म परेका छन्। बाँकी कथा अर्को

0: Caramayo.
1: Wait just a minute. We will return back. Return back.
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: दाई तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
6: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक

0: यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
4: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
3: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
4: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
3: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
4: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
3: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
4: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एकपटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
3: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
4: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
3: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
5: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
6: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 98-41-51-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
9: This is LMWFM 89.6 MHz. 89.6.

0: இளம்பு பிரேக் டைம்.
1: कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98-49-13-27।
6: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल चोक।
0: हाम्रा सेवाहरू:
4: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
4: मायाको चिनो,
0: मेडल,
4: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
4: कस्टमाइज्ड कप प्रिन्ट,
0: मेडल फोटो प्रिन्ट।
4: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
0: कन्ट्याक्ट नम्बर 9841924274।
4: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। सिप सिकौ, आत्मनिर्भर बनौ।
0: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
4: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98-42-40-20-54।
7: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छ। गढी नगरपालिका 5 सिन्धुपाल्चोक विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट, कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छ। गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com, कन्ट्याक्ट 0116206-9860-982293। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा शाखा सुगढी नगरपालिका 5 सिन्धुपाल्चोक।
8: एलम्बु FM 89.6 MHz।

Let the battle!

0: Thank you. Thank you.
1: Elambu Break Time.
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
1: नेपाल सरकार विज्ञापन हो।
10: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
10: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
10: आहा, अनि हुलाकमा पो जानु?
11: हो नि, हुलाकमा जाऊ न।
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
11: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
11: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
10: ए, सहरमा मात्र होला नि?
11: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
10: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
1: नेपाल सरकार विज्ञापन हो।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

छिमेक छिमेक गर्दथे, ताराहरूसँग ताल मिलाए, र जब म तिमीलाई चुम्दथे र तिम्रा आँखाहरू थुन्दथे र बत्ती पनि। आजकल बत्ती निभाएरै बस्ने गर्दछु म, आजकल बत्ती निभाएरै बस्ने गर्दछु। दुनियाँसँग दिनहुँ अनेकौँ न्यु खोज्दछु म, तिमीलाई पाउने धोको छाडिसके तिमीले धोको छुनेर गएपछि। तर पनि आज भोलि बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छ र बजारमा छ्याप छ्याप्ती सोमरस पाइन्छ, कहिलेकाहीँ खाइन्छ, रमाइन्छ अनि

0: just a minute. We will return back. Return back.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
1: हजुर।
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
1: लु दिन त। हेलो भन्नुहोस् त।
6: हेलो हजुर।
1: हजुर,
6: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भनेर छ, के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
9: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
8: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: you. Thank you so much.
1: Thank you.

Elambu FM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो. भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो. संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो. विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर.
1: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्. नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो. अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ. त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ. र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर.
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
6: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
5: किन?
6: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
5: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
6: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
5: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
6: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
4: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
8: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
7: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
8: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
7: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखे

0: याद राख्नुहोस्, सही सूचनाले तपाईलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ, सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: just a minute. We will return back. Return back.
1: उहिले के पारो ए मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913727।
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
7: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
6: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
6: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
6: मायाको चिनो,
7: मेडल,
6: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
6: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
6: कस्टमाइज कप प्रिन्ट,
7: मेटल फोटो प्रिन्ट।
6: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
6: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
7: कन्ट्याक्ट नम्बर 9841924274।
8: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक्स रुम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com contact 011-620-326-9860-982293 new Aruniko hotel and restaurant private limited Chautara Sagar Subali Nagar Palika 5 Sindhupalcho
9: Elambu FM 89.6 megahertz

0: Time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य। भटेकोशी विपदबारे अध्ययन गर्न राष्ट्रिय सभाले बनायो विशेष समिति। हिमलुङ हिम पहिरोमा थप 4 जनाको शव फेला। मृतकको संख्या 11 जना पुग्यो। 2,51,00,000 बढ़ीका सुनको गहना सहित महिला पक्राउ। मेडिकल व्यवसायी दुर्गप्रसाईलाई थप 1 दिन हिरासतमा राख्न अनुमति।

0: पाकिस्तानी हवाई आक्रमणमा 9 जना सर्वसाधारणको मृत्यु भएको अफगानिस्तानको दावी र निलम्बन नफुग्दा नेपालले पहिलो पटक साफ च्याम्पियनशीप गुमाउने। लम्बु खबरको शुरूमा स्थानीय खबर। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आर्थिक वर्ष 2082-83 को समीक्षा तथा योजना तर्जुमा कार्यक्रम शुरू भएको छ। आज चौतारामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै चौतारा सागाचो गढ़ी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले जलवायु परिवर्तनका कारण उत्पन्न विपद महामारी र विभिन्न रोगको नियन्त्रणमा स्वास्थ्य कर्मीको भूमिका अझ महत्वपूर्ण बन्दै गएको बताउनु भएको छ। उहाँले विकसित राष्ट्रहरूको गतिविधिका कारण जलवायु परिवर्तनको असर नेपाल जस्ता विकासोन्मुख देशले समेत भोग्नु परेको उल्लेख गर्दै विपदपछिको स्वास्थ्य जोखिम न्यूनीकरण स्वास्थ्य कर्मीहरू अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने धारणा राखेको छ। कार्यक्रममा जिल्लाको स्वास्थ्य क्षेत्रमा देखिएको व्यथिति र निजी स्वास्थ्य संस्थाको मापदण्ड पालनको विषय समेत उठेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले अनुगमनका क्रममा दर्जन भन्दा बढ़ी निजी स्वास्थ्य संस्थालाई सील गरिएको पनि जानकारी दिनुहुँदै नियम पालन गरी सञ्चालनमा आए पुनः अनुमति दिन सकिने पनि बताउनु भएको छ। मापदण्ड पालन नगर्ने संस्थाले भने स्थायी रूपमा बन्द गरिने पनि बताउनु भएको छ। यसै गरी सिन्धुपाल्चोक स्वास्थ्य सेवा सुधारका लागि प्रदेशबाट आवश्यक सहयोग गरिने बागमती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक वसन्त अधिकारीले जानकारी गराउनु भएको छ। त्यसै गरी सिन्धुपाल्चोक जिल्लाका 12 वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख तथा स्वास्थ्य कर्मीहरूको सहभागितामा शुरू भएको यस कार्यक्रममा प्रत्येक पालिकाले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका स्वास्थ्य सम्बन्धी कामको छुट्टा छुट्टै प्रस्तुतिकरण गर्नेछ। उपलब्धि चुनौती र कमी कमजोरीको समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि आवश्यक योजना तथा कार्यक्रम गरिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। सिन्धुली र धादिङमा अरिंगालको ठोकाईबाट 2 जनाको ज्यान गएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका 7 रातमाटका 73 वर्षीय विमला परियारको अरिंगारको ठोकाईबाट मृत्यु भएको हो। हिजो साँझ खुरकोट बजारबाट घर फर्किने क्रममा स्थानीय भीमज्योति क्याम्पस नजिकै अरिंगारले ठोकेपछि उनी बाटोमा नै बेहोस भएका थिए र उनलाई बेहोस अवस्थामा फेला परेपछि स्थानीयहरूले खबर गरिएको थियो। बेहोस भएका उनलाई उद्धार गरी उपचारका लागि स्थानीय शुभ जीवन अस्पतालमा पुर्याउनका साथ चिकित्सकले मृत घोषणा गरिएको थियो। यसै गरी धादिङकै धुनेबेसी नगरपालिका 9 राना गाउँ स्थित पाखोमा अरिंगाल पोल्ने क्रममा अरिंगालले ठोक्दा 1 जनाको पनि ज्यान गएको छ। मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका 9 घर भई हाल धुनेबेसी बस्ने 37 वर्ष कमान सिंह घरती मगर रहेका छन्। घरती मगर र स्थानीय 53 वर्ष राम तामाङले बुधबार साँझ घर नजिकैको पाखोमा अरिंगाल पोलेका थिए। सोही क्रममा अरिंगालले टोकेर घरती मगरको उपचारको क्रममा मृत्यु भएको भने तामाङ घाइते भएका छन्। घरती मगर धादिङको धुनेबेसीमा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका किसान रहेका थिए। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा चौतारा साँगाचो गढ़ी नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान संरक्षण र दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। नगरपालिकाले दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई आवश्यक सामग्री वितरण गर्नको साथै उनीहरूको आवश्यक सुरक्षा सामाजिक सुरक्षा र सम्मानजनक जीवनका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गरिएको छ। नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वडा नम्बर 3 विशेष कार्यक्रम आयोजन गरी 17 जना ज्येष्ठ नागरिकलाई लौर वितरण गरिएको छ र यसै गरी वडाका अध्यक्ष वडा सदस्य लगायतका जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। उमेर बढ़दै जाँदा हिडुल गर्न कठिन हुने ज्येष्ठ नागरिकलाई सहज आवागमनमा सहयोग पुर्याउने उद्देश्यका साथ लौर वितरण गरिएको नगरपालिकाले जनाएको छ। यसै गरी नगरपालिकाले वडा नम्बर 13 रहेका 3 जना ज्येष्ठ अशक्त तथा एकल व्यक्तिलाई घरमै पुगेर खाद्यान्न ज्येष्ठ अशक्ता र एकल व्यक्तिलाई घरमै पुगेर खाद्यान्न सामग्री सहयोग गरिएको छ। उनीहरूलाई चामल दाल नुन तेल लगायतका दैनिक उपभोग्यमा आवश्यक सामग्री उपलब्ध गराएको छ। एलम्बु खबरमा अब राष्ट्रिय खबर। संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरिएको छ। सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालु अधिवेशन अन्त्य गरिएको हो। नेपालको संविधानको धारा 93 उपधारा 2 बमोजिम नेपाल सरकार मन्त्री परिषदको 2083 असोज 13 गतेको सिफारिशमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउतको अनुसार अधिवेशन असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ। भटेकोशी तथा कालीगण्डकी करिडोरमा विपदको जोखिम क्षति र पुनर्स्थापनको अध्ययन गरी दीर्घकालीन न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न राष्ट्रिय सभाले 9 सदस्यीय विशेष समिति गठन गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले भटेकोशी तथा कालीगण्डकी करिडोरमा विपद सम्बन्धी अध्ययन तथा अनुसन्धान संसदीय विशेष समिति गठन गरिएको जानकारी दिनुभएको छ। समितिमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण अधिकारी, सम्झना देवकोटा, सोमनाथ पुर्तेल लगायतका विभिन्न सदस्यहरू रहेका छन्। समितिले विपद पूर्व तयारी, जनधनको क्षति, विपद बेपत्ता एवं प्रभावकारिताको खोजी, उद्धार, राहत, क्षतिपूर्ति, घाइतेको उपचार, सब व्यवस्थापन र पुनर्स्थापनको समीक्षा गर्नेछ। साथै विपद आउनु अगावै सूचना दिने आधुनिक पूर्व सूचना प्रणाली, अर्ली वार्निङ सिस्टम तथा प्रविधिको प्रभावकारी कार्यान्वयनका संयन्त्रका बारेमा समेत समितिले सुझाव दिने भएका छन्। नेपाल सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता गराएको छ। आज भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती विधेयक प्रतिनिधि सभामा दर्ता गराएकी हुन्। असोज 13 गतेको मन्त्री परिषदको बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समक्ष पेश गर्न स्वीकृति दिएको हो। प्रभावित निजामती संघीय निजामती सेवा ऐन 2083 विधेयकले निजामती सेवालाई स्वच्छ र मर्यादित बनाउन विभिन्न गम्भीर कसुरमा संलग्न र विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका व्यक्तिहरूलाई सेवा प्रवेशमा कड़ा रोक लगाउने व्यवस्था गरिएको छ। विधेयकको दफा 18 उपदफा 920 संयन निजामती सेवाको पदमा उम्मेद्वार हुन नपाउने व्यक्तिहरूको स्पष्ट सूची राखिएका छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परि बेपत्ता मध्ये थप 4 जनाको शव फेला परेको छ। थप 4 जनाको शव फेला परेसँगै हिम पहिरोमा मृत्यु हुनेको संख्या 11 जना पुगेको छ। हिम पहिरोमा बेपत्ता आरोहीको खोज र उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोही तथा पर्वतारोहण गाइड संघको टोली थप 4 शव फेला परेको छ। 4 शव भेटिएको उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पाले जानकारी दिनुभएको छ। उहाँको अनुसार हिम पहिरोमा पुगिएका शव निकाल्ने कार्य भइरहेको छ र शवको पहिचान हुन भने बाँकी नै रहेका छन्। रूपेनदेहीमा 1 किलो सुनको गहना सहित महिला एकजना महिला पक्राउ परेका छन्। रूपेनदेहीको सिद्धार्थ नगरबाट 1 किलोग्राम सुन सहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरिएको हो। पक्राउ परेमा काठमाडौँ महानगरपालिका 19 वर्षीय इला पटेल रहेका छन्। उनलाई सशस्त्र प्रहरीको टोलीले सिद्धार्थनगर नगरपालिका 1 शान्ति गेटबाट गइराती 1 किलोग्राम सुनका विभिन्न गहना सहित पक्राउ गरिएको हो। मेडिकल व्यवसायी दुर्ग प्रसाईलाई थप 1 दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बिहिबार आज काठमाडौँ जिल्ला अदालतले साइबर ब्यूरोलाई थप 1 दिन अनुसन्धान गर्न अनुमति दिएको छ। प्रसाईले दायर गरिएको रिट बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले उनलाई उपस्थित गराउन आदेश दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। प्रसाईले युट्युब मार्फत छोराको शवसँग सांसद पद समेटेको भन्दै अपमानजनक टिप्पणी गरिएको थियो। एलम्बु खबरमा अब विदेशको खबर। पाकिस्तानले गइराती अफगानिस्तानका 2 प्रान्तमा हवाई आक्रमण गरेको छ। आक्रमणमा 9 महिला र 1 बालबालिकाको ज्यान गएको र अन्य 11 जना सर्वसाधारण घाइते भएका छन्। यता पाकिस्तानले भने आफ्नो कार्यवाहीमा विद्रोही लडाकुहरूको अखडालाई मात्र निशाना बनाएको दावी गरेको छ र दुवै देशले बिहिबार आज आक्रमणको पुष्टि गरेका छन्। पाकिस्तानले कम्तीमा 22 विद्रोही मारिएको जनाएको छ भने दुवै पक्षबाट आएका यी दावीहरू स्वतन्त्र पुष्टि हुन सकेको छैन। लम्बो खबरमा अब खेल खबर. खेल खबरमा फिफा निलम्बनमा परेको नेपालले यसपटक साफ च्याम्पियनसिप खेल्न नपाउने भएको छ. साफले नेपालको निलम्बन फुकुवा गरी प्रतियोगितामा सहभागी हुन सेप्टेम्बर 30 अन्तिम म्याद दिएको थियो, तर तोकिएको समयसम्म पनि नेपालको निलम्बन फुकुवा नभएपछि नेपाल साफ च्याम्पियनसिपबाट बाहिरिएको छ. यस च्याम्पियनसिप सँगसँगै इतिहासमै पहिलो पटक नेपालले दक्षिण एसियाको प्रतिष्ठित क्षेत्रीय फुटबल प्रतियोगिता गुमाउने भएको छ. हेलम्बु खबरको अन्तिममा छौं. विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षक पुनः पटक. राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य. भोटेकोशी विपदा बारेमा अध्ययन गर्न राष्ट्रिय सभाले बनायो समिति विशेष. हिमलुम हिम पहिरोमा चारजनाको शव फेला. मृतकको संख्या 11 पुग्यो. 2,51,00,000 बढ़ीको सुनको गहना सहित एकजना पक्राउ. मेडिकल व्यवसायी दुर्ग प्रसाईलाई थप एक दिन हिरासतमा राख्न अनुमति. पाकिस्तानी हवाई आक्रमणमा 9 सर्वसाधारणको ज्यान गयो अफगानिस्तानको दावी. र निलम्बन नफुक्दा नेपालले पहिलो पटक साफ च्याम्पियनसिप गुमाउने. आज 6 समाचार सकियो. अर्को समाचारको साथमा भोलि बिहान 5:40 ताजा समाचारको साथमा उपस्थित हुनेछौ. तीनजेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु. हवस् त, नमस्कार.
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु.
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ.
1: घर वरिपरि सफा राख्नुपर्छ. डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ. कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ.
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ.
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ.
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ.
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश.
4: दाई, 3-4 हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न.
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है. यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन.
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् सकित बनाउँछ नि. बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि.
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि. यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो. त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ. पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन. र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ. अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि.
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो.
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ.
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश.
6: हेलम्बु एफएम 89.6 मेगाहर्ज.

राम्रोसँग जानु नरुनु छोरीको कर्म यस्तै रहेछ नरुएर जानु ल मेरो छोरी राम्रोसँग जानु ल

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टी अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि परमेश्वरको वचन धर्मशास्त्रबाट यहाँहरूको बीचमा मत्तीद्वारा लिखित सुसमाचार 21 अध्यायको 28 32 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। तिमीहरू के विचार गर्दछौ? एकजना मानिसका दुई छोरा थिए। उसले पहिलो कहाँ आएर भन्यो, छोरो गएर आज दाखबारीमा काम गरिदे। त्यसले जवाफ दियो, म जान्न, तर पछिबाट पछताएर गयो। दोस्रो कहाँ आएर उसले त्यसै भन्यो। त्यसले जवाब दियो, म जान्छु, तर गएन। अब यी दुईमा कुन चाहिँले बाबुको इच्छा पालन गर्यो? तिनीहरूले जवाब दिए, पहिलो चाहिँले। यीशुले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरू भन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्छन्। किनकि युहन्ना तिमीहरू कहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले उनीमाथि विश्वास गरे। तिमीहरूले यो देखेर पनि पश्चाताप गरेनौ अनि उनीमाथि विश्वास गरेनौ। आदरणीय श्रोता, यस ठाउँमा हामी बडो महत्वपूर्ण दृष्टान्त देख्दछौ। यहाँनिर विश्वास गरेर आज्ञा पालन गर्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्छन् भन्ने विषयलाई यहाँहरूको बीचमा विस्तृत रूपमा बताउन गइरहेको छु। मानिसहरूलाई स्वर्ग राज्यमा प्रवेश गर्नलाई यीशुमाथि विश्वास र आज्ञा पालन चाहिन्छ भन्ने विषयमा सिकाउनका लागि म यहाँ हरूको बीचमा उपस्थित भएको छु। यो दृष्टान्तमा हामीले एकजना मानिसको दुई छोराहरू थिए भन्ने कुरा हामी यहाँ देख्छौ, र यी दुई छोराहरूमा पहिलो छोरालाई दाखबारीमा काम गर्नलाई आज्ञा दिए, जवाफमा नजाने भयो, तर पछिबाट पछताएर गयो, र दोस्रो छोरालाई पनि त्यसै भन्यो, उनले जाने जवाफ दियो, तर पछिबाट गएन। अनि यीशुले ती उपस्थित मानिसहरूको बीचमा उहाँले प्रश्न गर्नुभयो, र उहाँले प्रश्न गर्नुहुँदाखेरि अब यी दुईमा कुन चाहिँले बाबुको इच्छा पालन गर्यो भनेर यहाँ प्रश्न गर्दा सुन्ने व्यक्तिहरूले जवाब दिए, पहिलो चाहिँले। र यो कुरा एकदमै महत्वपूर्ण भयो कि यीशु प्रभुले उनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरू भन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्नेछन्। कर उठाउनेहरू तिमीहरू भन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्नेछन्। यसको अर्थ हामी बुझ्न सक्छौ कि यीशुलाई यीशुको बारेमा सुनेर पनि विश्वास नगर्नु, यीशुको बारेमा सुनेर पनि वास्ता नगर्नु, यो चाहिँ उसको जीवनमा सबैभन्दा ठूलो गल्ती हुन जान्छ। किनभने यीशु प्रभुलाई, परमेश्वरले यीशु प्रभुलाई यो संसारमा उद्धार र मुक्ति दिनलाई उहाँलाई पठाउनु भएको र उहाँलाई विश्वास गर्नेहरूले उहाँको आज्ञा पनि पालन गर्नुपर्छ र यीशुलाई विश्वास गरेर आज्ञा पालन नगर्ने मानिसहरू परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। यहाँनिर यीशुले भन्नुभयो, युहन्नाले धार्मिकताको मार्ग देखाउन आए तर उनीहरूले विश्वास गरेनन्, तर कर उठाउने र वेश्याहरूले उनीमाथि विश्वास गरे, यहुदीहरूले यो पनि विश्वास गरेनन्। यसरी लेखकले यो खण्डमा यीशुलाई विश्वास गर्नेहरू परमेश्वरको राज्यमा प्रवेश गर्ने बारेमा चर्चा गरेका छन्। यीशुलाई विश्वास गर्ने कुरा पहिलो, जसरी पहिलो छोरालाई यीशुलाई विश्वास गर्ने कुरामा उसलाई मौका थियो तर उसले विश्वास गर्दैन भन्ने कुरा गर्यो, तर पछिबाट उसले विश्वास गर्यो र पछताएर उनले विश्वास गर्यो र यसरी जसले यीशु ख्रीष्टको बारेमा सुनेर पनि उनीहरूले विश्वास गर्दैनन्, उनीहरूको लागि परमेश्वरको राज्य सम्भव छैन। तर यीशुलाई विश्वास गर्नेहरूले चाहिँ स्वर्ग राज्य उसले प्राप्त गर्नेछन्। किनभने यहाँनिर युहन्नाले, बप्तिस्मा दिने युहन्नाले धार्मिकताको मार्ग देखाउन आए अथवा यीशु प्रभुको बारेमा उनीहरूलाई बताउन आए, तर ती यहुदीहरूले विश्वास गरेनन् र कर उठाउनेहरूले जस्तो जकायसले विश्वास गरे र ती व्यभिचारमा पक्रेकी स्त्रीले विश्वास गरिन् र उनीहरूले विश्वास गरेको कारण उनीहरू परमेश्वरको राज्यमा उनीहरू प्रवेश गर्ने भएका छन्। तर यहुदीहरू जसलाई उनीहरूलाई भनिएको थियो र उनीहरूलाई पनि भनिएको थियो आज्ञा पालन गर्नका लागि, तर उनीहरूले गर्छु भन्ने तर पछि नगर्ने, र उनीहरूलाई पनि परमेश्वरले मौका दिनुभएको थियो कि धार्मिकताको मार्ग बताउँदाखेरि उनीहरूले पनि विश्वास गर्नुपर्ने थियो, विश्वास गरेर उनीहरूले पनि परमेश्वरको राज्य प्राप्त गर्नुपर्ने थियो, तर उनीहरूले विश्वास गरेनन् र विश्वास नगरेको कारणले उनीहरूले परमेश्वरको राज्यलाई गुमाउनु पुग्यो। र आदरणीय श्रोता, हामी हरेकले पनि यीशुलाई विश्वास गर्यौं भने स्वर्गको राज्यमा प्रवेश गर्नलाई आज सबैको लागि मौका छ। विश्वास गरेर आज्ञा पालन गर्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछ। यो प्रवचन सुन्दै गर्नुहुने मित्रहरूले पनि यीशुलाई विश्वास गर्ने अवसरहरू पाइराखेको हुन सक्छ। पटक पटक यहाँहरूलाई छिमेकीहरूले, चर्चका मानिसहरूले र बाइबल धर्मशास्त्रहरू पढ्दाखेरि, पत्र पत्रिकाहरू पढ्दाखेरि यीशुलाई विश्वास गर्ने मौकाहरू पाइराख्नु भएको थियो होला र यहाँहरूले पनि विश्वास गर्छु भन्नुभएको होला तर विश्वास गरेन भने हालत चाहिँ त्यही हो कि परमेश्वरको राज्यमा प्रवेश गर्न पाउने छैन। तर विश्वास गर्दिन म भनेर फेरि पछि होइन, म विश्वास गर्छु, एकपटक त यीशुको बारेमा सुन्नै चाहदिन भनेका पनि हुन सक्छ, तर अब चाहिँ यीशुलाई फेरि पस्ताएर विश्वास गर्नुभयो भने, जसरी पहिलो छोराले पस्ताएर फेरि काममा गयो, त्यसरी नै यहाँहरूले पनि पहिला यीशुलाई विरोध गर्नुभएको थियो होला, चर्च जान्न भन्नुभएको थियो होला, बाइबल पढ्दैन भन्नुभएको थियो होला, तर पछिबाट यहाँको हृदयभित्रपट्टि पश्चाताप गरेर, हे यो कुरा त राम्रो रहेछ भनेर फेरि भित्रै हृदयदेखि नै यहाँहरूको मनमा यीशु प्रभुको बारेमा सुन्न र उहाँको बारेमा सुनेर विश्वास गर्न यदि यहाँहरूलाई मन लाग्यो भने समय यही हो। यहाँहरूले यीशुलाई विश्वास गर्ने समय यही हो। जसरी त्यो जेठो छोराले पहिलो छोराले पस्ताएर फेरि विश्वास अथवा काममा गयो, आज्ञाकारी बन्यो, त्यसरी नै यहाँहरूले पनि यीशुको बारेमा सुन्ने इच्छा नभएको अवस्था थियो। एकपटक यीशुको बारेमा सुनेर पनि विश्वास नगर्ने भन्ने विचार थियो, तर पछिबाट जसरी त्यो पहिलो छोराले पस्ताएर फेरि काममा गयो त्यसरी नै यहाँहरूले पनि यीशुलाई विश्वास गर्नुभयो भने परमेश्वरको राज्यमा प्रवेश गर्नका लागि ठूलो अवसर पाउनुहुनेछ। ढिला नगर्नु होला, समय यही हो। र यीशुको बारेमा सुनिसकेपछि उहाँको बारेमा विश्वास गरेर परमेश्वरको राज्यमा प्रवेश गर्नका लागि तयारी हुनुहोस् र आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र उहाँको आज्ञाहरू पालन गर्नुहोस्, ताकि स्वर्गको राज्यमा प्रवेश पाउनुहुनेछ। आजको प्रवचन सेवालाई यही राख्न चाहन्छु। आशा छ फेरि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस्त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: ला जो से येशु ख्रिस्ट देन घनिष्ठ सम्बन्ध विकास लमुला जो रोला आज्ञाका दे पालन लाग्री इच्छुक मुला थेन्दे जो से रङला सेवा सफलतामा लाग्री आवश्यक एन बेनन्तम पिनबरीला परमेश्वरी भरोसा थानमुला आमेन। रङला जीवनले परमेश्वर जी प्रशस्त आशिष दिन्छु गई। प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङ्ला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे राङ्नीला केही प्रतिक्रिया सल्लाह सुझाव मुसाम घन्दा सम्पर्क लसिगो घन्दा फोन नम्बर मुला 98685353 39। हस्त त्यो समय रिङ्गा बिदा ताजी राङ्नी छङमदानु जयमसी नमस्कार।
1: Time check. It's 7 PM. अहिले साँझको 7 बजेको छ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रिय सभाद्वारा भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएको विपदको जोखिम, क्षति र पुनर्स्थापनाको अध्ययन गर्नको लागि विशेष समिति गठन, मनाङको हिमलुङ हिमालमा भएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटियो, खोजी कार्य जारी।
1: भाग्दाखेरि हिम पहिरो लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
0: नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने, सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीको पूर्ण पालना गर्न निर्देशन।
2: उक्त नियमावलीको नियम 7(1)को व्यवस्थापन मुजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्ने निर्देशन गर्ने निर्णय भएको छ।
0: चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत, नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि कार्यदल गठन, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिद्वारा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक मस्यौदा पारिमार्जन सहित पारित।

0: मेरोसँग पनि हामीलाई प्राप्त भएको थियो, त्यसकारणले पनि मैले मान्यज्यूहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउँ भन्ने खालले मैले आग्रह गरेको हुँ।
1: र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना, फुटबल र भलिबलमा महिला पुरूष दुवै तर्फको खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: सातवटा प्रदेश बने पनि राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँ वा केन्द्रको भरमा बस्नुपर्ने र दलका केन्द्रीय नेताहरूले नै प्रदेशलाई सञ्चालन गर्ने अहिलेको अवस्थाले प्रदेशलाई निकै कमजोर बनाएको छ। यसलाई सुधार नगरी प्रदेशप्रतिको नागरिकको वृत्तिष्णा अझै बढ़दै जाने देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
3: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। आज 8 जनाको शव भेटिएको हो। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन NNMGAले जानकारी दिएको छ। यसअघि हिजो 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नार्पा भूमि गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले CIN जानकारी दिनुभयो।
4: अहिलेको सर्च एन्ड रेस्क्यू हालसम्म आज 8 जना शव भेला परेपछि जम्मा 15 जनाको शव भेला परेको छ र अब 1 जना मात्र सम्पर्कविहीन हुनुहुन्छ र 11 जना सकुशल फिर्ता हुनुभएको छ। खोजी गर्ने दलको सदस्य नै सभा आउँदा 1 जना आउनुभएको थियो। त्यहाँ खोजी गर्दा सबैको भेट्यो। 1 जना टेन्टबाट बाहिर निस्केर भाग्दाखेरि हिमपरेर लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम उहाँ हाम्रो फुमा नै छ।
3: राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सो विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति कृष्ण बहादुर रोकायले बताउनुभयो। सभापति रोकायले समय अभाव, मन्त्रीहरूको कार्यव्यस्तता तथा वर्षे अधिवेशन अन्त्य हुन लागेकोले विधेयकलाई छोटो समयमा टुङ्गोमा पुर्याइएको उहाँको भनाइरहेको छ।
0: अब यसमा सानो विधेयक थियो, मान्यज्यूले प्रस्तुत सुझाव राख्नु भएको थियो, संशोधन राख्नु भएको थियो, छलफल अब समय बरू हामी बढी लियौँ तर छलफल भयो भन्ने लाग्छ मलाई। त्यसकारण चाहिँ यसलाई हामीले अलि हतार गरेर चाहिँ टुङ्गाएका छौँ हामीले, तर टुङ्ग्याउँदा पनि हामीले चाहिँ राम्रो गराएका छौँ भन्ने कुरा छ मेरो निष्कर्ष। र अर्को कुरा के भने अब भोलिदेखि हाम्रो यो वर्षीय अधिवेशन अन्त्य हुँदैछ र राष्ट्रिय सभामा आज जति पनि विधेयकहरू थिए हामीले कमसेकम बाँकी नराखौँ भन्ने कुरा छ मान्यज्यूको एउटा खालको निर्देशन पनि हामीलाई प्राप्त भएको थियो। त्यसकारणले पनि मैले मान्यज्यूहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउँ भन्ने खालले मैले आग्रह गरेको हुँ।
3: उहाँले हतारमा निर्णय गर्नु परे पनि पर्याप्त छलफल, सुझाव र संशोधन समेटिएकाले विधेयक परिपक्व बनेको दावी गर्नुभयो। राष्ट्रिय सभामा आएका विधेयकहरू बाँकी नराख्ने उद्देश्य अनुसार समितिले द्रुत गतिमा काम गरेको बताउँदै अब बाँकी रहेका अन्य 2 विधेयक पनि 60 दिने समय सीमाका कारण तत्काल टेबल गर्न नगर्ने सहमति भएको उहाँको भनाइ छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मीन प्रसाद अर्यालले अहिलेकै अवस्थामा सेवा प्रदायकहरूले 5G प्रविधि सञ्चालन गर्न सक्ने भए पनि थप फ्रिक्वेन्सी वितरणको तयारी भइरहेको बताउनुभयो। प्राधिकरणको नीति उल्लेख गर्दै प्रवक्ता अर्यालले हाल उपलब्ध सेवा प्रदायकले 5G प्रविधि लागू गर्न सक्ने बताउनुभयो।
5: दूरसञ्चार ऐन 2053 दफा 33 र अनुमति पत्र 12 नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 पालना सम्बन्धमा एनसेल एक्जेटा लिमिटेडको मोबाइल सेवाको अनुमति पत्रको 25 वर्ष अवधि समेत मिति 86/5/16 समाप्त हुने हुँदा अनुमति पत्र 12 नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 नियम 6(2)को पूर्ण पालना गर्न एनसेल एक्जेटा लिमिटेडलाई निर्देशन दिने साथै उक्त व्यवस्थाको पालना नभएमा उक्त नियमावलीको नियम 6(3) आकर्षित हुने जानकारी गराउने र उक्त नियमावलीको नियम 7(1)को व्यवस्था बमोजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्ने निर्देशन गर्ने निर्णय भएको छ।
3: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका 25 सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारी साधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ। समितिले सहकारी ऐन 2074 दफा 106 अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो। समितिले समस्याग्रस्त घोषणा भइएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन ढुवानी प्रयोजनमा रहेका सवारी साधन समेत जुन अवस्थामा छन् त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ। राष्ट्रिय सभाले भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएका विपदको जोखिम क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोशी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरिएको जानकारी दिनुभएको छ। समितिमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनु भएको छ। समितिमा एक सदस्य पछि थप गरिनेछ। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य 20 रूपियाँले बढ़ेर आए पनि नेपाल आयल निगमले भने मूल्य बढ़ाएन। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले हिजो प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढ़ी पहिरोले पारेको असर आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिकै मूल्य कायम गरिएको निगमले जनाएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितता बाई ब्याक ग्यारेन्टीका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओका विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो। कार्यदलले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे अध्ययन गर्नेछ। नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढ़ाइए पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि हालसम्म स्पष्ट कानूनी व्यवस्था नरहेको मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरूको भोग्यौता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ। आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले सो कुराको जानकारी दिनुभएको हो। सचिव मिश्रले उखु किसानको भुक्तानी लाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभयो। बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढ़ाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्री स्तरबाटै निर्णय भएको छ। साझा खबरमा अब खेल खबर। कालीकोटको रंगेलीमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिब्जी युनाइटेडको आयोजनामा कार्तिक 15 गतेदेखि 18 गतेसम्म कालीकोट काडा चक्र नगरपालिका 11 रंगेलीमा उक्त प्रतियोगिता हुन लागेको हो। खुला खेलकुद प्रतियोगितामा पुरूष तथा महिला फुटबल र भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। पुरूष फुटबलतर्फ विजेताले 1,44,444 र उपविजेताले 77,777 रूपियाँ पाउनेछन्। महिलातर्फ विजेताले 33,333 र उपविजेताले 15,555 रूपियाँ पाउने त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन्।
1: सन्तोषी रावल बाढ़ी पसेको तर नभत्केका घरमा फेरि बस्न मिल्छ।
6: त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ। सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ।
1: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली, भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याज त फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सर सल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
8: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: तपाईँको घरमा बाढ़ी वा लेदो पसेको छ अनि बाहिरबाट हेर्दा चाहिँ चिरा नपरेको, कतै पनि नभत्किएको देखेर बस्ने योजना पो बनाउनु भएको छ कि? तर ती घरमा बस्नु अघि कतिको सुरक्षित छ भनेर इन्जिनियरलाई देखाउन चाहिँ नभुल्नुहोस् है।
6: तपाईँहरूको घरमा बाढ़ी पसेको छ, यसो बाहिरबाट हेर्दाखेरि चाहिँ कुनै पनि क्षति नभएको जस्तो छ, क्र्याकहरू छैन, चिरा पर्या छैन, अथवा त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ। किनभने हामीले जुन हिसाबले सोचेका हुन्छौँ बाहिरबाट देख्दाखेरि भित्री संरचनाको अवस्था फरक हुन सक्छ र तत्काल फेरि कुनै यस्तो विपद आइहालेको खण्डमा पनि त्यसले झन् क्षति पुग्ने अवस्था हुन सक्छ। अथवा आफ्नो घर चाहिँ यसो हेर्दाखेरि सुरक्षितै जस्तो भए पनि छेउको घर लडेर वा भत्किएर तपाईँको घरलाई चाहिँ थप क्षति पुर्याउन सक्छ। त्यो भएर प्राविधिक जाँच बिना चाहिँ अहिले तत्कालै गएर बसिहाल्नको लागि मैले सल्लाह चाहिँ दिदिन।
11: इन्जिनियर कल्पना अधिकारी, बाहिरबाट राम्रो देखिए पनि घरको भित्री संरचनामा बाढ़ी र लेदोले असर गरेको हुन सक्छ, त्यसैले आफ्नो सुरक्षाका लागि एकपटक प्राविधिक वा इन्जिनियरलाई घर देखाउनुहोस् है। तपाई भोलिबाट रसुवा र नुवाकोटको सिमाना बेत्रावतीसम्म गाड़ीको यात्रा गर्न सक्नुहुन्छ, तर ठाउँ ठाउँमा ढुंगा र पहिरो खस्न सक्ने भएकाले विशेष ख्याल भने गर्नुपर्छ। गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी र सुवागढ़ी सड़क योजनाका प्रमुख कृष्णराज ओझा,
12: भोलिसम्म हामी पब्लिकलाई त्यहाँबाट सवारी सञ्चालन हुन सक्ने गरी बनाउने प्रयास नै छौ। पहिरोमा चाहिँ टू वे ट्राफिक सञ्चालन अहिले सम्भव छैन तत्कालको लागि, त्यसमा एक पटकमा एकतर्फी गाडी सञ्चालन गर्ने र त्यसमा ढुङ्गा माटोहरू खसिराख्ने ठाउँ भएको हुनाले हेर्दै अगाडि बढ्दै जानुपर्ने अवस्था आउन सक्छ। पानी पनि त्यहाँ बगिरहेको छ, ढुङ्गा माटो खसिरहेको छ, त्यसमा अलि सावधानीपूर्वक सवारी आवाजावत गर्नुपर्छ र रातिको समयमा त्यहाँ आवाजावत नगर्नलाई अनुरोध पनि गरिएको छ। भेत्रावतीमा बेली ब्रिजको हामीले जगको काम आज अथवा भोलि बिहान सकिन्छ दुवैतिरको। भोलि बेली ब्रिजको सामान ढुवानी भएपछि जडानको कार्य शुरू हुन्छ।
11: रातको समयमा सकेसम्म यात्रा नगर्न, ढुङ्गा र पहिरोको हमेशा ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी र सुवागढ़ी सड़क योजनाका प्रमुख कृष्णराज ओझा। रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी घर बनाउन शुरू हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्स्थापनाको कार्य अघि बढ़ाउने निर्णय गरेसँगै अस्थायी घर बनाउन शुरू हुने भएको हो। निर्कोल भएको सुरक्षित जग्गामा बाढ़ी प्रभावितका लागि स्थानीय तहको सिफारिशमा अस्थायी घर बनाउने काम थालिनेछ। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस।
13: खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नाम हो। एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
1: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
15: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
14: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
15: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
14: पर्छ नि बहिनी, झन यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
15: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
16: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
15: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
11: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
17: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
18: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, एमाले सांसद पद्मकुमारी अर्यालजी, जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ। तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा, यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ, त्यसको लागि म डटेर लाग्छु भन्ने के छ? छोटकरीमा राख्न अनुरोध गर्दछु।
13: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आयो, यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छौँ, अलि समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने हो यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने। यो पनि जो पीड़ामा परे, जो आज पनि पीड़ित छन्, उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
18: भोटेकोशी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ, यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ उतिखेर पनि यति छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्नुपर्छ त्यस्तो?
13: हामी एकदमै प्रतिबद्ध छौँ सरकारका तर्फबाट अगाडि बढाएका विपक्षसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
18: विपद आउँदैछ भने सबैको मोबाइलमा घन्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन, जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
13: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ, सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
18: त्यस्तो कानून आयो भने
13: हामी चाहिँ यसमा कुनै कुरा अब बाँकी विषय हो। कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो, रात उद्धारसित त निर्देशिकाले नि काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे, अहिले हामीले भनिरहेछौ
18: अहिले पनि विशेष समिति त गठन भयो,
13: जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत, गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन, त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै चाहिन्छ। प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो, होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएका थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ, होइन यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
18: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीजी हुनुहुन्छ। प्रति कार्यको लागि नीतिगत रूपमा के गर्ने वाला छ सरकारले र सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ, छोटकरीमा राख्ने म अनुरोध गर्दछु।
19: संविधानमा हामी उल्लेख गरेका छौँ एन पनि छ, तर त्यो व्यवहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखै हेर्नु पर्दैन नि। अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ होइन, त्यहाँनिर पनि रिसोर्स छ, त्यहाँनिर पनि अथोरिटी छ, भनेपछि हामीलाई त कसैले रोकेको होइन नि त, इच्छा शक्ति कसैले भन्दैन म गर्छु वाला होइन, त्यो संयन्त्र चाहिँ अटोमेटिक एक्टिभ हुने संयन्त्र चाहिँ हुनुपर्छ र छ, र त्यहाँ पनि फेरि ग्याप छ, यो एउटा हामीले देखेको ग्याप छ। म त्यो बीचमा भोटे कोशीको यो बाढी आउँदा म चाइनामा थिएँ, त्यो बीचमा कुरा हुँदाखेरि चाहिँ उहाँहरूले त्यो स्याटेलाइट सूचनादेखि लिएर एभ्रिथिङ चाइना जति सम्पन्न हुँदाखेरि पनि त्यो बेला नै 165 मान्छेहरू उहाँहरूको हराएको भनेर इमिडिएट भन्नुभएको थियो, अझ पछि कति हराएको थाहा छैन। किन यो विपदसँग चाहिँ कसैले पनि हामीले पूर्व तयारी नगरेको कारणले भएन भन्ने तर्क चाहिँ भोटे कोशीको विपदसँग चाहिँ मिल्दैन। यो विपद अलि फरक कुराको किसिमको थियो, तर यसले के सिकायो भने इमिडिएट यो जो भोटे कोशीको विपद पछाडि मौसम विज्ञान विभागको सूचना अनुसार अलर्टलाई हेर्यो भने पनि यसपटक क्षति कम भयो। किन भन्दा सबै ठाउँ धेरै जस्तो स्थानीय संयन्त्र पनि एक्टिभ भयो होइन, विपद व्यवस्थापन युनिटहरू पनि भए, त्यसले गर्दाखेरि क्षति कम भयो। त्यति क्षति कम हुँदा हुँदै पनि हामीले 21 व्यक्तिले त ज्यान गुमाउनु भएको छ, 5 घाइते हुनु भएको छ, केही अझै मनाङको हिउँ पहिरोबाट पुरिनु भएको छ, या 400 बढी विपदका घटनाहरू घटेका छन्। भनेपछि यदि अलर्ट हुँदाहुँदै त हामीले हाम्रो जोखिम छ। अब मेरो हजुरहरूलाई यहाँ कुरा चाहिँ आएन, तर मेरो प्रस्ताव पनि छ सरकारलाई पनि र सबै सरकारवाला निकायलाई पनि, अब हाम्रो यो डेभलपमेन्टलाई चाहिँ रिसेट गर्नुपर्ने भएको छ। जस्तै हामीले पहिले जसरी हामीले विकास गर्यौँ नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन, हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ, होइन चाइनाको छ कि इन्डियाको छ कि अमेरिकाको छ कि या युरोपियन युनियनहरूको छ कि, त्यहाँबाट चाहिँ हामीले अब हाम्रो चाहिँ ठाउँहरू बस्ती बसाल्नलाई एरिया कहाँ कहाँ छ या भएका जोखिमयुक्त बस्तीहरू कहाँ कहाँ छन् र त्यो बस्तीलाई चाहिँ रिसेटलमेन्ट गर्नलाई चाहिँ अब हामीले बस्ती स्थानान्तरण गर्नको लागि कानुन चाहिएको छ। बरु त्यहाँनिर अब इम्पोर्टेन्ट भयो कि त्यही ठाउँमा मात्रै हामीले अब प्रति कार्यको कुरा पुनस्थापनाको कुरा गरेर मात्रै चाहिँ हुँदैन।
1: हेलो, सांसदको विस्तृत रूप भोलि बिहान 6 साझा खबरपछि 6:30 प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G को सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ। चाडबाडलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिने भएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीमा उखु किसानको बकेउता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असो 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: மற்ற எல்லாம் சிந்திச்சு.
1: சாப்பிட்டு சொல்லு.

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असोज 16 गते शुक्रबार, आश्विन कृष्ण षष्ठी तिथि, इस्वी सन् 2026 अक्टोबर 2 तारीख, नेपाल सम्बत 1146। आज बिहान सूर्योदय 5:57 को समयमा हुँदैछ भने सूर्यअस्त भरि साँझ ठिक 5:47 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। स्थगित भएको नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन मतदान असोज 16 गते गर्न क्षेत्रीय सभापतिद्वारा पत्रचार, परीक्षामा पास गराइदिने भन्दै नाबालिकामाथि यौन दुर्व्यवहार, रामेछापका एक शिक्षक पक्राउ। भोटिकोशी विपदबारे अध्ययन गर्न राष्ट्रिय सभाले बनायो विशेष समिति। हिमलुङ हिम पहिरोमा थप 8 जनाको शव फेला, 1 जनाको खोजी जारी। हिमलुङ हिम पहिरोमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप 1 दिन हिरासतमा राख्न अनुमति। पाकिस्तानी हवाई आक्रमणमा 9 जना सर्वसाधारणको मृत्यु भएको अफगानिस्तानको दावी। र मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल, नेपाल पुलिस खैरा र सभा पोखरी सेमी फाइनल। साझा खबरको शुरूमा स्थानीय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 2 स्थगित क्षेत्रीय अधिवेशन मतदान प्रक्रिया अगाडि बढ़ाउने तयारी गरिएको छ। क्षेत्रीय समितिले बुधबार जारी गरिएको सूचनामा सामान्य विवादका कारण अधिवेशन स्थगित भएपछि प्रतिनिधिहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै मतदान प्रक्रिया असोज 16 गते भित्र सम्पन्न गर्नुपर्ने जानकारी गराएको छ। क्षेत्रीय सभापति आइतमान तामाङद्वारा जारी सूचनामा पार्टीको केन्द्रीय नेतृत्वसँग छलफल र सहमतिपछि मतदान प्रक्रिया अगाडि बढ़ाउने, निर्वाचन समितिले सार्वजनिक गर्ने कार्यतालिक अनुसार मतदानमा सहभागी हुन क्षेत्रीय प्रतिनिधिहरूलाई आग्रह गरिएको छ। यसअघि सिन्धुपाल्चोक 2 क्षेत्रीय अधिवेशनमा मतदाता अधिकृतले हस्ताक्षर नभएको मतपत्र प्रयोग भएको विषयमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो। विवादपछि मतदान प्रक्रिया कसरी अगाडि बढ़ाउने भन्ने विषयमा छलफल भइरहेको समाचारहरू पनि सार्वजनिक भएका छन्। नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिले पनि वर्षाका कारण प्रभावित ती क्षेत्रीय अधिवेशनहरूलाई स्थानीय परिस्थिति हेरी असोज 13 गतेभित्र सम्पन्न गर्न व्यवस्था दिएको थियो, तर क्षेत्रीय कार्य समितिले जारी गरेको सूचनामा क्षेत्रीय प्रतिनिधि हरूलाई निर्वाचन प्रक्रियामा उपस्थित भई मतदान गर्न पनि विशेष अनुरोध गरिएको छ। रामेछापमा 1 नाबालिकालाई यौन दुर्व्यवहार गरिएको आरोपमा 1 शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापको गौरदाहा नगरपालिका 4 घर भई हाल रामेछापको सुनापति गाउँपालिका 5 बस्ने 48 वर्षीय नवीन भनिने नवराज भण्डारी रहेका छन्। भण्डारीले आफैले अध्ययन गराउँदै आएको 13 वर्षीय नाबालिकालाई छात्रलाई यौन दुरूपयोग गरेको रामेछाप प्रहरीले जनाएको छ। शिक्षक भण्डारीले परीक्षामा पास गराइदिने भन्दै लड़ाई फोकै नाबालिकालाई यौन दुर्व्यवहार गर्नुको साथै सामाजिक सञ्जालमा अश्लील फोटो भिडियो तथा म्यासेज पठाउने गरेको अनुसन्धानबाट खुलेको रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल रावतले जानकारी दिनुभएको छ। ती शिक्षकलाई प्रहरीले पक्राउ गरी रामेछाप जिल्ला अदालतबाट 8 दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समन्वयमा आन्तरिक राजस्व कार्यालय धुलिखेलले चौतारामा करदाता सेवा कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा आर्थिक ऐन 2083 व्यवस्था गरिएको कर छूट तथा सहुलियतका बारेमा जानकारी पाएपछि उद्योगी तथा व्यवसायहरू उत्साहित भएका छन्। चौतारा र आसपासका व्यवसायहरूलाई लक्षित गर्दै आयोजित कार्यक्रममा निमित्त प्रमुख कर अधिकृत लक्ष्मण ढुंगानाले कर सम्बन्धी व्यवस्था र उपलब्ध सहुलियत बारे जानकारी दिँदै व्यवसायहरूलाई नियमित रूपमा कर
सम्बन्धी सूचना अध्यावधि गर्न आग्रह गर्नुभएको छ। उहाँले पुष मसान्तसम्म उपलब्ध सहुलियत लिन र सम्बन्धित व्यवसायहरूलाई जानकारी गराउन पनि आग्रह गरिएको छ। कर प्रशिक्षक टीकाराम शर्माले प्यान दर्ता, राजस्व दखिला, प्यान खारेजी र वर्तमान ऐनमा रहेको कर छुटका विषयमा प्रशिक्षण दिनुभएको हो। उद्योग, वाणिज्य, पर्यटन तथा यातायात मन्त्रालय कार्यालयका प्रमुख त्रिपुरारी बोखरेलले सिन्धुपाल्चोकमा सवारी चालक अनुमति पत्र दर्ता बाहेक अधिकांश सेवा सञ्चालन गर्ने प्रवाह गरी प्रदेश सरकारले ओएनएम तयार गरेको पनि जानकारी गराएको छ। संघका अध्यक्ष उजार सिंह तामाङले बजारमा मूल्य निर्धारण गर्दा संघ संस्थासँग समय र व्यवसायलाई आग्रह पनि गर्नुभएको छ। कार्यक्रममा उद्योग तथा व्यवसाय फर्मको प्रतिनिधिहरूको पनि सहभागी रहेको थियो। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आर्थिक वर्ष 2082-83 समीक्षा तथा योजना तर्जुमा कार्यक्रम शुरू भएको छ। बिहिबार हिजो चौतारामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै चौतारा सागाचोक गढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले जलवायु परिवर्तनका कारण उत्पन्न विपद, महामारी र विभिन्न रोगको नियन्त्रणमा स्वास्थ्य कर्मीको भूमिका अझ महत्वपूर्ण बन्दै गएको पनि बताउनु भएको छ। उहाँले विकसित राष्ट्रहरूको गतिविधिका कारण जलवायु परिवर्तनको असर नेपाल जस्ता विकासोन्मुख देशले समेत भोग्नु परेको उल्लेख गर्दै विपदपछि स्वास्थ्य जोखिम न्यूनीकरण स्वास्थ्य कर्मीहरू अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने धारणा व्यक्त गरिएको छ। कार्यक्रममा जिल्लाको स्वास्थ्य क्षेत्रमा देखिएका व्यतिथि र निजी स्वास्थ्य संस्थाका मापदण्ड पालनाको विषय समेत उठेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले समेत गमनका क्रममा दर्जन भन्दा बढ़ी निजी स्वास्थ्य संस्थाहरूलाई सील गरिएको पनि जानकारी दिनुहुँदै नियम पालन गरी सञ्चालनमा आए अनुमति दिन सकिने समेत बताउनु भएको छ। यसै गरी जिल्ला 12 जिल्लाकै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख तथा स्वास्थ्य कर्मीहरूको सहभागितामा शुरू भएको कार्यक्रम प्रत्येक पालिकाले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका स्वास्थ्य सम्बन्धी कामको छुट्टा छुट्टै प्रस्तुतिकरण